नमस्कार, शुभ प्रभात। मीडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 29 गते। तदनुसार अंग्रेजी वर्ष 2026 को जून 12 तारीक आज शुक्रबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोकलाई सुनेर बस्नुभएको सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं यस मंगलध्वनिबाट।

राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, जहाँ प्रेम छैन त्यहाँ जीवन छैन। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेको छौ कार्यक्रम भक्ति प्रभात।

प्रत्येक बिहान भगवानको नाम लिएर दिनको शुरूआत गरौं। उहाँको कृपाले असम्भव लागेको काम पनि सम्भव बन्न सकिन्छ। भक्ति र विश्वासले भरिएको हृदय कहिले कमजोर हुँदैन, किनकि त्यसमा ईश्वरको शक्ति र आशीर्वाद सधैँ साथमा रहन्छ। कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत जनाउँदै आज लिएर आएका छौं एकै कलाकार उदित नारायणको आवाजमा रहेको केही भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको थालनी गरौं यो प्रथम भजनको साथमा।

जहाँ श्रद्धा छ त्यहाँ आशा छ, जहाँ आशा छ त्यहाँ भगवानको कृपा छ। प्रिय श्रोतागण, कार्यक्रमलाई अघि बढाउँदै प्रस्तुत छ यो दोस्रो भजन।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार उदित नारायणको स्वरमा रहेको केही भजनहरू। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम भजन।

दर्शन भनेको विश्व ब्रह्माण्ड प्राणी जगत मानव समाज सबैको उद्भव अस्तित्व र विकास सम्बन्धी रहस्यहरू पत्तो लगाउने एउटा विधि र मान्यता हो। यसै सिलसिला अन्तर्गत राजनीति शास्त्र पनि मानव अस्तित्व रक्षा र विकास एवं सम्वर्धन गर्ने साधन भएको हुँदा यसको क्रियाशीलता र कार्यान्वयनको लागि दर्शन शास्त्रको अहम भूमिका हुन्छ। महान दार्शनिक प्लेटोले भनेका छन्, आजसम्मका राजनीतिज्ञ दार्शनिक भएनन् औ दार्शनिकहरू राजनीतिज्ञ भएनन्। सच्चा राजनीतिज्ञ बन्नका लागि दार्शनिक बन्नुपर्छ। यसै तथ्य अनुकूल राष्ट्रपिता महात्मा गान्धी एक महान एवं साँचो

र यथार्थवादी दार्शनिक साथै राजनीतिज्ञ थिए। उनका दर्शन निम्नलिखित छन्: एकमा सच्चाई अर्थात सत्यताको खोज, दुईमा अहिंसा, तीनमा सत्याग्रह औ चारमा खादी वस्त्र। यी चार विशेष दर्शनलाई अवलम्बन गरेर महात्मा गान्धीजीले अङ्ग्रेज हुकुमत एवं गोराहरूका भेदभाव र दमनपूर्ण शासन विरुद्ध लामो समयसम्मको स्वतन्त्रता संग्राम गरी भारत देशलाई स्वतन्त्रता दिलाएका थिए। उनी एक महान सन्त साथै ब्यारिस्टर तथा कानून र न्याय अन्याय के हुन् यी विषय अध्येता, अनुभवी बौद्धिक तथा आध्यात्मिक ज्ञानका विद्वान एवं विदुषी थिए। गान्धीजीको त्याग, बलिदान, अथक परिश्रम, संघर्ष, पारदर्शिता, अटल विश्वास र लगनशीलताका परिणाम हो आजको भारतवर्ष। राष्ट्रपिता महात्मा गान्धीजीका चार प्रमुख दर्शनलाई निम्न तरिकाले परिभाषित गर्न सकिन्छ: सच्चाई एवं सत्यता। गान्धीजी समय समयमा ध्यानमग्न भई अन्तर्दृष्टिबाट मानव जीवनको यथार्थता र सत्यता बारे अध्ययन र अनुसन्धान गर्दै भारत देश स्वतन्त्रताको अविराम संघर्ष लड्ने नेतृत्व क्षमता वृद्धि गरी जोश, जाँगर, हिम्मत र उत्साह आफ्ना सहयोद्धाहरूमा आदान प्रदान गरी आन्दोलनलाई दिशा प्रदान गर्दथे। उनले श्रीमद् भागवत गीतालाई आफ्नो गुरु ग्रन्थको रूपमा लिने गर्थे, जसबाट गान्धीजीले संघर्ष लड्ने अपार शक्ति वा रणकौशल तय गर्ने उपायहरू प्राप्त गर्दथे। उनमा विश्वास थियो सत्यको निश्चय नै विजय हुन्छ भन्ने। त्यसैले सत्यमेव जयते गान्धीजीको नारा थियो। अहिंसा परम धर्म। गान्धीजी आफू सात्विक भोजन गर्ने एक महान सन्त थिए। उनी अहिंसाका पुजारी तथा हत्या हिंसाका कट्टर विरोधी थिए। उनले हिंसाका बाटो अपनाएको भए प्रतिउत्तरमा अङ्ग्रेज शासकहरूले यत्र तत्र सर्वत्र हत्या र हिंसाको ताण्डव मचाउथे, जसको फलस्वरूप तत्कालीन भारतीय नागरिकका कुल जनसङ्ख्यामा लामो समयको स्वतन्त्रता संग्राममा आधा भन्दा धेर नागरिकले ज्यान गुमाउनु पर्दथ्यो। गान्धीजीको उक्त दर्शनले धेरै भारतीय नागरिकको ज्यान बाँच्नको सँगसँगै आखिरमा अङ्ग्रेजको कालो शासनबाट देश र जनतालाई उन्मुक्ति दिलाइ छाडे। अन्तत अहिंसा परमो धर्मको सैद्धान्तिक दर्शनलाई युग युगसम्म अनुकरणीय बनाए। सत्याग्रह। सत्यता वा सच्चाईको औचित्यलाई परिभाषित गर्न वा गराउन गान्धीजीले सत्याग्रह आन्दोलनलाई प्राथमिकताका साथ अवलम्बन गरी त्यसलाई निरन्तर रूपमा अगाडि बढाएर लगे। सर्वप्रथम सन् 1930 तारिक 12 मार्चको दिन गान्धीजीले साबरमती आश्रमबाट नुन सम्बन्धित सत्याग्रह आन्दोलन सुरु गरे, जसलाई दाण्डी मार्चको आन्दोलन पनि भन्दछौ। उनले नुन सम्बन्धित कानून तोड्दै राष्ट्रिय स्तरमा नै अनुशासन तोडो आन्दोलन वा गृह युद्धको घोषणा गरे। अङ्ग्रेज हुकुमतको खिलाफमा अनुशासन तोड गृह युद्ध व्यापक बनाएर लगे। श्वेत शासन विरुद्ध छेडिएका असहयोग आन्दोलन मध्ये दाण्डी मार्च आन्दोलन प्रभावशाली बनाए। यसले अङ्ग्रेज शासनलाई निकै कठिन अवस्थामा पुर्यायो। भारतीय राष्ट्रिय काङ्ग्रेसले सन् 1930 जनवरी 20 तारिक पूर्ण स्वराजको घोषणा पश्चात ब्रिटिस साम्राज्य विरुद्ध गृह युद्ध चरम बन्दै गएको थियो। अङ्ग्रेज शासनमाथि असहयोग आन्दोलन मार्फत अङ्ग्रेज अधीनस्थ अफिस, कारखाना, स्कूल, पुलिस, अर्धसैनिक बल आदि इत्यादि नौकरी छोडेर भारतीयहरू पूर्ण रूपमा आन्दोलनमा जुटे। यस्तो परिस्थितिमा भारतीयहरूले ठूलो आर्थिक चुनौतीहरूको समस्या सामना गर्न परे तापनि आन्दोलन छोडेर भागेनन्। गान्धीजीले सत्याग्रह आन्दोलनलाई प्रभावशाली बनाउन सन् 1982 अङ्ग्रेज नुनको ऐनलाई बिन्दु बनाएर दाण्डी मार्च देशव्यापी बनाएर लगे। फलस्वरूप गृह अनुशासन भङ्ग गर्दै भारत छोडो आन्दोलन सत्याग्रह मार्फत घोषणा गरे। खादी वस्त्र। दक्षिण अफ्रिकामा गान्धीजीले वाकलती गर्दै रेशमको धागो चर्खाको माध्यमबाट घरेलु कपडा बनाउने प्रेरणा पाए, जुन माध्यम उनले एउटा धारिलो हतियारको रूपमा गोरा शासन विरुद्ध प्रयोगमा ल्याउने अठोट गरे। गान्धीजीले रेशमको धागोबाट कपडा बनाई पहिला आफै प्रयोग गरे, त्यस पश्चात उनले यसलाई एउटा बृहत क्रान्तिका रूपमा लिँदै सबै भारतीय नागरिकलाई स्वनिर्मित कपडा लगाउने आह्वान गर्नको साथै यसलाई भारतीय संस्कारको हैसियतमा कार्यान्वयनमा ल्याउन व्यवहारिक कदम उठाए। घरेलु निर्मित खादी वस्त्रको प्रयोगले अङ्ग्रेजद्वारा निर्मित कपडा कारखानालाई गतिलो झट्का दिए। यसले अङ्ग्रेज शासकको आर्थिक आय स्रोतमा प्रतिकूल असर पार्नका साथै भारतीय नागरिकहरूलाई स्वरोजगार बन्ने अवसर पनि प्रदान गराए। यसरी गान्धीजीले गोरा शासकलाई
देशलाई आर्थिक प्रसार

प्रशासनिक राजस्व चारै तर्फबाट क्रमैले चेपारोमा पार्दै लगे। स्वतन्त्रता संग्रामीहरू कतिलाई फाँसी चढाए, जेलमा बन्दी बनाए, अनेकानेक यातना र शास्ति दिएर ब्रिटिसले आफ्नो बस वा काबुमा राख्ने प्रयासहरू एकाएक गर्दै विफल बन्दै गए। गान्धीजी स्वयंलाई पनि छाडेनन्, कैयौं यातना दिए तर कहिल्यै हरेस खाएनन्। जति जति गान्धीजीलाई प्रताड़ना दिन्थे उति उति उनमा ऊर्जा बढ्दै जान्थ्यो, उनको जोश जागर कहिल्यै डगमगाएन। अन्त्यमा लामो समयको तिक्त संघर्ष पश्चात देशलाई स्वतन्त्रता दिलाइ छाडे। श्रीमद् भागवत गीता सार अनुसार कर्म गर फलको आशा नराख भन्ने वाणी आखिर गान्धीजीको जीवनमा चरितार्थ बन्यो। कर्मको फल त आज पनि देशको नागरिकले उपभोग गर्न पाइरहेका छन्, तर गान्धीजी स्वयंले स्वादसम्म चाख्न पाएनन्। यद्यपि भारतीय इतिहासमा उनी जीवित छन्, गान्धीजी शारीरिक रूपमा नभए पनि उनको दिव्य दर्शन सैद्धान्तिक विचार युग युगान्तर बाँचिरहनेछन्। उनले भनेका एउटा वाणी साम्प्रदायिक टुस रहन्जेल स्वराज तथा स्वतन्त्रताको अर्थ नै रहँदैन।

श्रोताले सुनिरहनु भएको थियो कलाकार प्रीति सगरको स्वरमा रहेको यो भजन। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 7:25 हुन लागेको छ र अब श्रोताले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार।

यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्त्याइरहेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि स्विजरल्याण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। फीफा विश्वकप 2026 भव्य समारोह साथमा शुभारम्भ भएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा रहनुहुनेछ। भ्रमणका क्रममा वहाँले देहरादूनको भारतीय सैन्य एकाडेमीमा 148औं नियमित पाठ्यक्रम र 141औं तकनीकी स्नातक पाठ्यक्रमको पासिङ आउट परेडको निरीक्षण गर्नुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी, असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा र नागाल्याण्डका मुख्यमन्त्री नेफ्यू रियोको उपस्थितिमा नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा श्री शाहले यसलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गर्दै यस निर्णयले राष्ट्र पहिलो र सहकारी संघीयताको भावना प्रतिबिम्बित गरेको बताउनुभयो। यो सम्झौताले यस क्षेत्रमा तेल र ग्यासको खोजलाई उल्लेखनीय रूपमा बढ़ावा दिने गृहमन्त्रीको बताउनुभएको छ।

0: आज हम सब एक ऐतिहासिक क्षण के साक्षी हो रहे हैं।
1: टुडे वी आर विटनेसिंग अ हिस्टोरिक मोमेंट। दिस विल एनहांस द प्रोस्पेक्ट्स फॉर ऑयल एंड नेचुरल गैस एक्सप्लोरेशन। दिस पैटर्न ओपन्स अप पॉसिबिलिटीज फॉर मिनरल माइनिंग एज वेल। बोथ स्टेट्स डिसाइडेड नॉट टू लेट कंसर्न्स हैंडल द एक्सट्रैक्शन ऑफ इंडियाज ऑयल रिसोर्सेज, एग्रीइंग इंस्टेड टू अ 50-50 शेयरिंग अरेंजमेंट। दिस इज नेशनल वेल्थ एंड आई बिलीव दिस सेंटीमेंट इज क्रूशियल।
0: और मुझे लगता है कि ये भाव बहुत महत्वपूर्ण है।
2: विदेश मंत्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्त्याइरहेको बताउनुभएको छ। वहाँले फिनल्याण्डमा भएको कुल तारन्ता वार्तामा फिनल्याण्डका विदेश मन्त्री एलिना वाल्टोनेन र संयुक्त अरब अमिरातका सहायक विदेश मन्त्री लाना नुसेबेहासँग उदयमान शक्ति र नयाँ भू राजनीतिक प्रतिस्पर्धा सम्बन्धी छलफलमा भाग लिने क्रममा वहाँले यस्तो चिन्ता व्यक्त गर्नुभयो। डाक्टर जयशंकरले संघर्षका परिणामलाई न्यूनीकरण गर्न र कूटनीतिका लागि अनुकूल वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रयास गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। वहाँले बढ़दो अस्थिर विश्वमा जोखिम कम गर्ने र आपूर्ति श्रृंखलाको विविधता ल्याउने, अधिक मजबूती र थप क्षमता विकास गर्ने महत्वलाई पनि उल्लेख गर्नुभयो। यसका साथ डाक्टर जयशंकरले भारतको ऊर्जा सम्बन्धी निर्णयहरू राष्ट्रिय हितमा निर्देशित रहेको र खरिद सामर्थ्य र उपलब्धतालाई ध्यानमा राखेर लिइरहेको बताउनुभयो। वार्ताका क्रममा जयशंकरले संयुक्त अरब अमिरातका सहायक विदेश मन्त्री लाना नुसेबेहासँग पनि भेटवार्ता गर्नुभयो। उहाँहरूले भारत र संयुक्त अरब अमिरात बीच व्यापक रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्नुभयो र आपसी हितका क्षेत्रीय मुद्दाहरूमा पनि विचारहरूको आदान प्रदान गर्नुभयो। विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतमा सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासका सिद्धान्तहरूमा उल्लेखनीय प्रगति भएको छ। यस अवधिमा सरकारले गरीब किसान महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै महत्वपूर्ण योजनाहरू शुरू गरियो। आकाशवाणी समाचारले यस अवसरमा 12 साल विश्वास के विकास के जन कल्याण के शीर्षकको विशेष श्रृंखला प्रस्तुत गर्दैछ। आजको अंकमा हामी विदेश नीति मार्फत भारतलाई विश्वको नेताको रूपमा स्थापित गर्ने दिशामा सरकारले चालेका पाइलाहरूमा ध्यान केन्द्रित गर्नेछौ।
3: विगत 12 वर्षमा भारतले साहसिक पहलहरू मार्फत आफूलाई एक बलियो विश्वव्यापी नेतृत्वकर्ता देशको रूपमा स्थापित गर्न सफल भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यी प्रयासहरूलाई जिम्मेवारी र समावेशिताको भावनासँग जोड़िएको थियो, जसले गर्दा विश्वव्यापी मञ्चहरूमा भारतको आवाज बलियो बन्दै गयो। भारतले आफ्नो पुरानो सम्बन्धलाई बलियो बनाए तथा नयाँ मित्र देशहरू बनाउँदै गयो। यस बाहेक भारत पहिलो सिद्धान्तलाई प्राथमिकता दिएर देशलाई अगाडि बढ़ायो। यसले विदेश नीतिलाई नयाँ ऊर्जा प्रदान गर्यो। कोविड 19 संकटको समयमा भारतको विदेश नीतिको एउटा प्रमुख उपलब्धि देखियो, जब यसले आफ्नो मानवीय कूटनीतिको भागको रूपमा खोप मैत्री पहल शुरू गर्यो। जनवरी 2021देखि भारतले 99 देशहरू र दुई संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई 30 करोड़ 12 लाख भन्दा बढ़ी कोविड खोप पठाएको थियो, जसमा 50 भन्दा बढ़ी देशहरूलाई उपहार स्वरूप 15 करोड़ 1 लाख भन्दा बढ़ी डोज उपलब्ध गराइएको थियो। खोप मैत्री अन्तर्गत भारतले आफ्नो छिमेकी प्रथम नीति अन्तर्गत छिमेकी देशहरूलाई प्राथमिकता दिएको थियो। आरोग्यता र खोप भण्डारण गर्ने विश्वव्यापी दौड़को बीचमा नयाँ दिल्लीको तीव्र क्षेत्रीय कार्य बंगलादेशको लागि एक महत्वपूर्ण मोड साबित भएको थियो। अशोक चौरसिया, आकाशवाणी समाचार।
2: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि स्विजरल्याण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। भ्रमणका क्रममा वहाँ स्विजरल्याण्डका राष्ट्रपति गाय फार्मेलिन तथा स्विजरल्याण्ड की आर्थिक मामिला राज्य मन्त्री हेलेन बाडलिगर आर्टिटासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। श्री गोयलले स्विस फार्मास्युटिकल उद्योगका प्रमुख प्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। यस भ्रमणले दुई देश बीचको आर्थिक साझेदारीलाई बलियो बनाउने र भारत यूरोपीय मुक्त व्यापार संघ तथा आर्थिक साझेदारी सम्झौताको कार्यान्वयनका लागि वार्तालाई सहज बनाउने वाणिज्य एवं उद्योग मन्त्रालयले बताएको छ। भ्रमणका क्रममा वहाँले ज्यूरिचका स्विच कम्पनी र लगानीकर्तासँग द्विपक्षीय व्यापार तथा लगानी विस्तारका अवसरबारे छलफल गर्नुहुनेछ। मेक्सिको सिटीमा आज राति भएको फिफा विश्वकप 2026को भव्य समारोहको साथमा शुभारम्भ भएको छ। एस्टाडियो एचटीका स्टेडियममा खेलिएको उद्घाटन म्याचमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गर्यो। मेक्सिकोका जुलियन क्विनोल्सले 9 मिनटमा पहिलो गोल गरेर आफ्नो टीमलाई 1-0 बढ़त दिलाएका थिए। पछि राउत जेमेनेसले 67 मिनटमा दोस्रो गोल गरेर मेक्सिकोलाई 2-0 बढ़त दिलाएका थिए। म्याच अवधि 3 खेलाड़ीलाई रेड कार्ड देखाइएको थियो, जसमा मेक्सिकोका 10 र दक्षिण अफ्रिकाका 9 नम्बर खेलाड़ी मैदान बाहिर रहनु पर्यो। ग्रुप ए को यो म्याच इतिहासको सबैभन्दा ठूलो विश्वकपको शुभारम्भ हो, जसमा 48 टीम सामेल छन्। क्यानाडा, मेक्सिको र अमेरिकामा एक महिनासम्म चल्ने यस फुटबल विश्वकपमा 104 म्याच खेलिने छ। आईसीसी महिला टी20 विश्वकप आजबाट शुरू हुँदैछ। प्रतियोगिताको पहिलो खेल आयोजक इंग्ल्याण्ड र श्रीलंका बीच बर्मिंघमको एजेट वास्टनमा हुनेछ। एक महिना लामो प्रतियोगिता इंग्ल्याण्ड र वेल्समा हुनेछ भने फाइनल जुलाई 5 लर्ड्स क्रिकेट मैदानमा हुनेछ। भारतीय महिला टोलीले आफ्नो पहिलो खेल आइतबार चिर प्रतिद्वन्दी पाकिस्तानसँग खेल्नेछ। हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय टोलीले इतिहास रच्ने प्रयास गर्नेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्त्याइरहेको बताउनुभएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि स्विजरल्याण्डको दुई दिने भ्रमणमा जानुहुनेछ र फिफा विश्वकप 2026 भव्य समारोहको साथमा शुभारम्भ भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। र अब प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि हामी उपस्थित भएका छौं। आशा गरेका छौं सम्पूर्ण श्रोता मित्रहरूले हामीलाई सुन्दै हुनुहुन्छ यो बेला है, र यसमा हामीले विभिन्न विषयहरू समेट्ने गरेका छौं। आज पनि विविध विषयहरू समेटेर हामी उपस्थित भएका छौं र सर्वप्रथम चाहिँ आज हामी कुरा गर्न चाहन्छौ योगबारे, किनभने श्रोता हजुरलाई पनि थाहा भएकै कुरा हो कि आगामी 21 जून अन्तर्राष्ट्रिय योग दिवस हो।

हजुर योगलाई सही ढंगमा जीवन जिउने विज्ञान पनि भनिन्छ। यसर्थ योगलाई दैनिक जीवनमा अप्नाउन सके जीवन निरोगी बन्नेछ, साथसाथै जीवनको उद्देश्य पनि प्राप्त हुनेछ। किनभने योगले मानिसको मानसिक, भौतिक, भावनात्मक, आत्मिक अनि आध्यात्मिक यी सबै पहलुहरूमाथि काम गर्दछन्।

श्रोता, योग शब्द संस्कृत शब्दबाट लिएको हो, जसको अर्थ हुन्छ जोड्नु अथवा बाँधिनु। अब श्रोता, आध्यात्मिक हिसाबमा भन्नुपर्दा जोड्नुको अर्थ हुन्छ सार्वभौमिक चेतनासित व्यक्तिगत चेतनालाई जोड्नु अथवा बाँध्नु। व्यवहारिक स्तरमा योग शरीर मन साथै भावनालाई सन्तुलित गर्ने या त भनौं तालमेल गराउने एक साधन हो, जो आसन प्राणायाम मुद्रा बन्द षष्ठकर्म अनि ध्यान एकाग्रताद्वारा प्राप्त गर्न सकिन्छ। योगद्वारा बाहिरी शरीरदेखि लिएर मानसिक रूपमा प्रभाव पार्दछ। यसर्थ शारीरिक रूपमा थकान महसुस गर्नुहुन्छ भने वा त फेरि मानसिक समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने योग गर्नुहोस्, साधना गर्नुहोस्, ध्यान गर्नुहोस्, शारीरिक थकान मेटाउनुहोस् अनि मानसिक समस्याहरूबाट पनि छुटकारा पाउनुहोस्। तर श्रोता, योगको लागि केही नियमहरू अप्नाउन पनि जरूरी हुन्छ। तिनी नियमहरूबारे छोटो जानकारी हामी श्रोता समक्ष राख्न चाहन्छौं। कोही विज्ञ योग गुरूको निर्देशनमा योग अभ्यास गर्न जरूरी हुन्छ। सूर्योदय अथवा सूर्यास्तको समयलाई योगको उपयुक्त समय मानिन्छ। योग गर्न अघि स्नान गर्नु अति उत्तम हो। योग खाली पेट गरेको राम्रो, योग गर्नुभन्दा दुई घण्टा अघि केही नखाएको राम्रो भनिन्छ। योग गर्दा आफूलाई सजिलो हुने हल्का लुगा लगाएको राम्रो। योगमा भनिन्छ तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ। यसर्थ योग गर्न अघि आफ्नो दिमागमा भएको सबै नराम्रा सोच विचारहरू निकालेको राम्रो। योग कुनै पनि स्वच्छ शान्त वातावरणमा गरेको राम्रो हुन्छ। योग अभ्यास हडबडीमा अत्तालिएर होइन, धैर्य र दृढतापूर्वक गर्नुपर्छ। योग जबरजस्तीसित आफ्नो शरीरका अंगहरूलाई यताउता मोडेर गर्नुहुँदैन। योग गरिसकेपछि 30 मिनटसम्म केही नखाएको राम्रो अनि एक घण्टासम्म स्नान नगरेको राम्रो। योग नियमित गर्नुहोस्, त्यसको प्रतिफल तत्काल नभएर केही समयपछि तपाईँले थाहा पाउनुहुनेछ। शरीरमा कुनै रोगले सताइरहेको छ भने डाक्टरको परामर्श लिएर मात्र योग गर्न सकिन्छ।

0: र श्रोता, अन्तर्राष्ट्रिय योग दिवसको छेकमा योगबारे केही जानकारी राखिसकेपछि हामी फेरि प्रणाम सिक्किम कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौ र सर्वप्रथम आज जन्मदिन परेका केही महान व्यक्तिहरूबारे छोटो छोटो जानकारी हामी राख्न चाहन्छौ।
1: हजुर, 1932 भारतीय अभिनेत्री एवं नर्तकी पद्मिनीको जन्म भएको हो। पद्मिनी, उनको दिदी ललिता र बहिनी रागिनीसँग उनको एक नृत्य त्रिकोणीय प्रतिस्पर्धा थियो, जसलाई ट्राभनकोर सिस्टर्सको नामले हिन्दी फिल्महरूमा प्रसिद्ध रूपले चिनिन्छ। उनी नृत्य शैली भरतनाट्यमको नृत्यङ्गना थिइन्। उनले तमिल, तेलुगु, मलयालम र हिन्दी फिल्महरूमा अभिनय गरेकी छिन्। मात्र 14 वर्षको उमेरमा 1948 आएको फिल्म कल्पनाको निम्ति चुनिएकी थिइन्। यसबाटै उनको फिल्मी करियरको शुरूआत भएको हो। उनले करिबन 30 वर्षसम्म फिल्महरूमा अभिनय गरिन्। उनको बलिउडमा प्रसिद्ध फिल्म सम्झना साथ, मेरा नाम जोकर र जिस देश में गंगा बहती है हाम्रो सम्झनामा आउँदछ। 1957 नरेन्द्र सिंह तोमरको जन्म आजकै दिन भएको हो। उनी भारतीय जनता पार्टीको प्रसिद्ध राजनीतिज्ञ हुन्। 1932 आजकै दिन जन्मेका हुन् भारतका प्रख्यात सिभिल इन्जिनियर ई श्रीधरन। उनलाई भारतको मेट्रोम्यान भनेर विशेष चिनिन्छ। भारत सरकारले 2001 पद्मश्री तथा 2008 पद्मभूषणले सम्मान जनाइसकेको छ। उनले धेरै कम समयमा दिल्ली मेट्रोको निर्माण कार्य कुनै सपना सरह एकदमै कुशलता र श्रेष्ठताको साथमा पूरा गरेर देखाएका हुन्। उनी दिल्ली मेट्रो रेल कर्पोरेशनका प्रबन्ध निर्देशक पनि रहिसकेका छन् र उनलाई धेरै सम्मानहरूले सम्मान जनाइसकेको छ र 2013 जापानको राष्ट्रिय सम्मान अर्डर अफ द राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टारले पनि सम्मान जनाइसकेको छ। जन्मकै कुरा गर्दा 1985 भारतीय महिला हकी खेलाड़ी सवा अन्जुम करिमको जन्म भएको हो। उनी 2002 म्यान्चेस्टरमा आयोजित कमनवेल्थ खेलहरूको सबैभन्दा युवा हकी खेलाड़ी थिइन्। उनलाई भारत सरकारले 2013 अर्जुन पुरस्कार र 2015 पद्मश्रीले सम्मान जनाइसकेको छ। 1929 जन्मेकी हुन् एनी फ्रैंक, जर्मनको फ्रैंकफर्ट शहरमा जन्मेकी एनी साधारण लेखको निम्ति उनको मृत्यु पश्चात प्रसिद्ध भइन्। यो सामान्य लेख थियो उनको व्यक्तिगत डायरी। उनको मृत्यु मात्र 15 वर्षको हुँदा भएको थियो। उनी दोस्रो विश्वयुद्धको समय यहुदीहरूको

वंशको सबैभन्दा धेरै चर्चित पीड़ित हुन्। उनको डायरीलाई प्रकाशनको समय नाम दिएको थियो डायरी अफ ए यंग गर्ल। उनको जन्म जर्मनीमा भएको भए पनि धेरै जसो समय नेदरल्याण्डको एम्स्टर्डममा बिताएकी थिइन्। मानिन्छ उनको मृत्यु युद्धको तनावहरूबीच टाइफाइडको कारण मात्र 15 वर्षको उमेरमा भएको थियो र उनको मृत्यु पश्चात उनको डायरी उनका पिता ओटोले उनको एक साथीको सहयोगमा छापिदिएका थिए। यसपछि उनी विश्वभरमा प्रसिद्ध भइन् र उनको डायरी विश्वका धेरै नाटक र फिल्महरूको निम्ति प्रेरणा स्रोत बन्न पुग्यो। एन्नीको जन्म जर्मनीमा भएको भए तापनि आफ्नो नागरिकता 1941 गुमाएकी थिइन्। उनको डायरी अन्तर्राष्ट्रिय ख्याति बटुलिरहेको थियो तर उनी साथमा थिएनन्। उनको यस डायरीमा द्वितीय विश्वयुद्धमा जर्मनीको नेदरल्याण्डमा आधिपत्यको समय एन्नीको अनुभवहरूलाई संकलित गरिएको थियो। यसमा उनले युद्धको समय भोग्नु परेको असहनीय पीड़ाहरूलाई सम्भालेकी थिइन् आफ्नो हस्तलिपिमा। हामीले अनुभव गर्न सक्छौ 12-13 वर्षको उमेरमा खेल्ने कुद्न रूचाउने उमेरमा त्यो बालिकाले कति पीड़ा भोगेकी थिइन् जसलाई सहन नसकी डायरीमा बन्द गरेकी थिइन् र साथै अनुभव गर्न सक्छौ मात्र 15 वर्ष साथ दिएकी छोरीलाई शमशानमा विदा दिए पश्चात कसरी डायरी पढ्ने हिम्मत जुटाए र फेरि आफूलाई सम्हालेका थिए होलान्। त श्रोता, आज एनी फ्रेङ्कको जन्मदिनमा हामी सम्झन्छौ एनी फ्रेङ्कलाई।

0: हजुर श्रोता, अहिले हामीले जन्मको कुरा गर्यौं, आजको दिन जन्म ग्रहण गर्ने ती व्यक्तिहरूको बारेमा, र अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे। सर्वप्रथम भारतको प्रसंगमा कुरा गरौं। 1905 आजको दिन पुणेमा गोपालकृष्ण गोखले सर्भेन्ट्स अफ इण्डिया सोसाइटीको गठन गरेका थिए। 1952 आजको दिन जम्मू अनि काश्मीरको सदनले वंशानुगत राजतन्त्र समाप्त गरिदिएका थिए। 1972 आजको दिन भारतका एक महान डकुमेन्ट्री फिल्म निर्माता एवं लेखक दीनानाथ गोपाल तेन्दुलकरको निधन भएको थियो। उनले नै लाइफ अफ मोहनदास करमचन्द गान्धी 8 भोल्युममा महात्मा गान्धीको जीवनी प्रकाशित गरेका थिए। 1975 आजको दिन अलाहाबाद उच्च न्यायालयले चुनावमा गड़बड़ी हुन सक्ने आरोप लगाउँदा लगाउँदै पनि लोकसभा चुनावको घोषणा गरिएको थियो। 1996 भारतका 12 प्रधानमन्त्री एचडी देवेगौड़ाले लोकसभामा बहुमत साबित गरेका थिए भने 1990 इन्स्याट 1D लन्च गरेको थियो र यो बहुउद्देश्यले परिचालित संचार एवं मौसम सम्बन्धी जानकारी प्राप्त गरिने सेटेलाइट थियो।
1: 1998 भारत र पाकिस्तानलाई परमाणु

0: भएको थियो। यस हात्तीको विशेषता के थियो भने यसको दाँत एसियामा रहेको हात्तीहरू भन्दा सबैभन्दा लामो थियो।
1: हजुर, अब कुरा गरौं विश्वको प्रसंगमा। 1898 आजकै दिन स्पेनबाट फिलिपिन्स स्वतन्त्र भएको जेनरल इमिलियो अगिनाल्डोले घोषणा गरेका थिए। 1899 युएसकै इतिहासमा 8 पल्ट भीषण टोर्नाडो आएको कारण 117 जना मानिसहरू मारिएका थिए अनि 200 जना घाइते भएका थिए।
2: 1381 इंग्ल्याण्डमा किसानहरूले विद्रोहको शुरूआत गरेका थिए। 1665 न्यू एम्स्टर्डम कानूनको रूपमा ब्रिटेनको हिस्सा बन्यो र योर्कको ड्युकको नाममा यसको नाम आजबाटै न्यूयोर्क राखियो। 1691 पोप एलेक्जेन्डर 8 ठाउँमा इनोसेन्ट 12 पोप बनेका थिए।
1: 1939 आजको दिन प्यारामाउन्ट पिक्चरको विश्वको सबैभन्दा प्रथम हरर फिल्म डाक्टर सिलोप्स 3-स्ट्राइप टेक्निकलरमा खिचिएको थियो। 1964 आजको दिन रंगभेद विरूद्धका कार्यकर्ता एएनसी नेता नेल्सन मण्डेलालाई दक्षिण अफ्रिकामा आतंक मचाएको आरोपमा कारावासको सजाय सुनाएको थियो। 1990 आजको दिन रसियाको संसदीय सभा रसियन फेडरेशनले रसिया एक सार्वभौम राष्ट्र भएको घोषणा गरेका थिए र आजको दिनलाई रसियन डेको रूपमा पनि पालन गरिन्छ। र 1991 आजको दिन एउटा नाटकीय ढंगमा बोरिस जेल्सेन रसियाका राष्ट्रपति चुनिएका थिए।
2: 1999 पाकिस्तानी रक्षा बजेटमा लगभग 11% वृद्धि भएको थियो। साथै यसै वर्षको कुरा गर्दा इस्ट तिमोरको निम्ति मिशन हेतु संयुक्त राष्ट्र सुरक्षा परिषदको स्वीकृति मिलेको थियो।
1: हजुर, 1991 आजको दिन कोकाडिचोलाई म्यासेकर भएको थियो र श्रीलंकन आर्मीले 152 जना तामिल अल्पसंख्यकहरूको हत्या गरिदिएका थिए र यो घटना श्रीलंकाको पूर्व प्रान्त बाटिकालोभा शहर छेउ कोकाडिचोलाई गाउँमा भएको हुनाले अझै पनि आजको दिनलाई कोकाडिचोलाई दुर्घटना भनेर याद गरिन्छ। 1993 आजको दिन नाइजेरियामा चुनाव सम्पन्न भएको थियो तर चुनाव सम्पन्न भएको केही दिनपछि इब्राहिम बाबन गिडाको अगुवाईमा सैन्य शासन लागू भएको थियो।
2: 2007 कनाडामा हुने जीव विज्ञान ओलम्पियाडमा 4 भारतीयहरूको चयन भएको थियो। यसै वर्षको कुरा गर्दा अस्ट्रेलियाको स्कूलहरूमा सिख छात्रहरूलाई धार्मिक प्रतीक कृपाण राख्ने अनुमति मिलेको थियो।
1: हजुर, 2007 कुरा गर्दा आजको दिन अलेक्जाण्डर सेल्जेनित्सिन एकजना रसियन उपन्यासकार अनि इतिहासकारलाई उनले जीवनमा मानवको निम्ति गरेको कार्यको लागि रसियन राष्ट्रपति पुतिनले राष्ट्रिय पुरस्कारले सम्मानित गरेका थिए। 2009 आजको दिन युनाइटेड स्टेट्समा भएका जम्मै दूरसंचारका कार्यक्रमहरूको प्रसारण एनालग एनटीएससीदेखि डिजिटल एनटीएससी ट्रान्समिशनको माध्यममा सारिएको थियो। 2009 आजकै दिन इरानमा हुन गइरहेको विवादस्पद राष्ट्रपति चुनावको विरोध विश्व स्तरमा भएको थियो भने 2012 आजकै दिन डब्ल्यूएचओ अर्थात विश्व स्वास्थ्य संगठनले डिजेल निकासको कारण क्यान्सर रोग फैलन सक्ने कुरामा सहमति जनाएको थियो। 2013 आजकै दिन रसियाले एउटा कानून बनाएर समलैंगिकहरूको विवादमाथि प्रतिबन्ध लगाएको थियो। आजकै दिन 2013 विश्वका सबैभन्दा बेसी उमेर भएका व्यक्तिको निधन भएको थियो। उनी थिए जापानका जेरो युमन किमुरा। उनको उमेर थियो 116 वर्ष र उनको निधन आजकै दिन प्राकृतिक हिसाबमा क्योटा जापानमा भएको थियो। श्रोता, अहिलेसम्मको मानव इतिहासमा रेकर्ड गरिएको जेरो युमन किमुरा नै विश्वका सबैभन्दा लामो उमेरसम्म बाँचेका व्यक्ति हुन्। हजुर, 2016 कुरा गर्दा आजकै दिन क्रिस्टियानो रोनाल्डोलाई फोर्ब्स पत्रिकाले विश्वको नम्बर एक फुटबलर अनि सर्वाधिक 88 मिलियन डलर कमाईको साथ हाइस्ट पेड एथलेट्सको सूचीमा राखेको थियो। 2016 कुरा गर्दा आजको दिन अर्ल्यान्डो फ्लोरिडाको एउटा गे नाइट क्लबमा एकजना बन्दुकधारीले जताततै गोली चलाएपछि 49 जना मारिएका थिए अनि 53 जना घाइते भएका थिए र पछि पुलिससितको झडपमा बन्दुकधारी ओमर मार्टिनको पनि मृत्यु भएको थियो।
0: यसरी नै वर्ष 2018 आजको दिन उत्तर कोरियाका तानाशाह किम जोङ उन र युएस प्रेसिडेन्ट डोनाल्ड ट्रम्प बीच सिंगापुर समिट सम्पन्न भएको थियो। 2019 आजको दिन इक्वेडोर सरकारले समलैंगिक विवाहमाथि संवैधानिक अधिकार प्रदान गरेका थिए भने 2019 कुरा गर्दा आजको दिन हङकङ सरकारको एक्सट्राडिसन लको विरोधमा हजारौं हङकङवासीहरूले विरोध प्रदर्शन गरेका थिए। 12 जून 2022 दिन ब्रिटेनकी महारानी इलिजाबेथ टू फ्रान्सको लुइस 14 पछि दोस्रो सबैभन्दा बेसी समयसम्म राजगद्दीमा आसीन हुने शासिका बनेकी थिइन्। यो थियो श्रोता आजको दिन विगतका दिनहरूमा देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि अब रमाले गरौं एउटा गीत सुनेर, त्यसपछि आज पालन गरिने एउटा दिवसबारे हामी श्रोता समक्ष छोटो जानकारी राख्नेछौं।

0: हजुर श्रोता, यसरी नै 2002 देखि विश्व बाल श्रम निषेध दिवसको शुरूआत भएको छ र आजको दिनलाई विश्वभरमा विश्व बाल श्रम निषेध दिवसको रूपमा पालन गरिन्छ।
1: हजुर, वर्ल्ड डे अगेन्स्ट चाइल्ड लेबर अर्थात बाल मजदूरी विरूद्धको विश्व दिवस। बाल मजदूरी समस्या पूरा विश्व र विशेष गरी विकासशील या त भनौं अविकसित देशहरूका लागि एक जटिल समस्या भएको छ। बाल मजदूरीको कारण विकासशील देशहरूलाई आफ्नो विकास लक्ष्यलाई हासिल गर्नमा कठिनाई आइरहेको छ। त्यो किनभने कुनै पनि देशलाई विकास गर्नमा त्यस देशको नागरिकहरूको या त भनौं कुशल श्रम शक्तिको आवश्यकता हुने गर्छ। कुशल श्रम शक्ति या त भनौं पढे लेखेका दक्ष व्यक्तिहरू आफ्नो बुद्धिमत्ता र शिल्पले देशको विकासमा ठूलो भूमिका निभाउने गर्छन्। तर बढ्दो बाल मजदूरीको कारण बालकहरू जो देशका भविष्य हुन् उनीहरू शिक्षा, स्वास्थ्य, उचित पोषण आदि जस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुन जान्छन्। पढ्ने लेख्ने र हाँसखेल गर्ने उमेरमा उनीहरू पैसा कमाउनका लागि विभिन्न कामहरू जो जोखिमपूर्ण पनि हुने गर्छन्, जहाँ ज्यानको पनि खतरा हुने गर्छ, त्यस्ता कार्यहरू गर्न बाध्य हुने गर्छन्। हामीले होटलहरूमा, फ्याक्ट्रीहरू आदि स्थानहरूमा देखेका पनि छौं। ससाना नानीहरू काम गरिरहेका हुन्छन् त्यहाँ। यसरी बालकहरू पढ़ाई लेखाईबाट वञ्चित भएपछि त्यस देशमा कुशल र दक्ष श्रम शक्तिको अभाव हुन जान्छ। इन्टरनेशनल लेबर अर्गनाइजेशन अर्थात आईएलओ अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा जारी आँकड़ा अनुसार विश्वमा लगभग 16.80 करोड़ बाल मजदूरहरू छन् भने त्यही भारतमा वर्ष 2011 को जनगणना अनुसार 4 देखि 15 वर्षसम्मका आयुका लगभग 43 लाख बाल मजदूरहरू छन्। यो कुरा दुःखलाग्दो भए पनि कटु सत्य हो। बाल मजदूरीको सबैभन्दा प्रमुख कारण हो गरिबी र भोकमरी, जसले गर्दा ससाना नानीहरूलाई पढ्ने लेख्ने उमेरमा काम गर्नुपर्ने हुन्छ। भारतको सन्दर्भमा बाल मजदूरीको समस्याको कुरा गर्दा हामीले अघि नै भन्यौं, भारतमा वर्ष 2011 को जनगणना अनुसार 5 देखि 14 वर्ष आयुका बाल मजदूरहरूको संख्या लगभग 43 लाख रहेको छ र यो संख्या वर्ष 2001 लिएको जनगणना अनुसार 5 देखि 14 वर्षको आयुवर्गको बाल मजदूरहरूको संख्या 1.26 करोड़ रहेको थियो। सरकारद्वारा र गैर सरकारी संस्थाद्वारा बाल मजदूरीको रोकथामको क्षेत्रमा गरिएको प्रयासहरूकै फलस्वरूप यो संख्यामा कमी आएको हुन सक्छ। भारत सरकारद्वारा बाल मजदूरी र बाल तस्करी रोक्नका लागि अनेकौं कड़ा कानूनहरूको निर्माण गरेको छ। साथै अनेकौं अन्य प्रावधानहरू, जस्तै गरीब नानीहरूलाई शिक्षा पाउनमा कठिनाई नहोस् भनेर सरकारद्वारा शिक्षाको अधिकार कानून अन्तर्गत देशका सबै सरकारी स्कूलहरूमा 6 देखि 14 वर्ष आयुवर्गका नानीहरूलाई निशुल्क र आवश्यक शिक्षा प्रदान गर्ने नियम बनाएको छ भने सरकारी स्कूलहरूमा पोषणयुक्त मध्याह भोजनको पनि व्यवस्था गरेको छ। यस्तै अनेकौं प्रयासहरू सरकारद्वारा गरिएको छ ताकि बाल मजदूरी उन्मूलन गर्न सकियोस्।

0: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, र भोलि बिहान फेरि 13 तारीकको दिन घटेका घटनाहरूबारे जानकारी लिएर तपाईँहरू समक्ष यही समय यही फ्रिक्वेन्सीमा तुरन्तै उपस्थित हुनेछौं। तबसम्मको लागि हामी दुई कार्यक्रमबाट विदा चाहन्छौं।
0: नमस्कार।
2: सुन्नुहुँदै थियो एटेन्जेल, विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी हिन्दी अनि अंग्रेजीमा समाचार, साथै आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट पूर्वोत्तर समाचार।

मिडियम वेव 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। समय यसबेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 8:40 भइसकेको छ र सधैँझै हामी उपस्थित भएका छौ हजुरहरूको मनपर्दो सांगीतिक यात्राको कार्यक्रम गीतिमाला लिएर। कार्यक्रम गीतिमालामा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत जनाउँदै आज सुनाउन लागिरहेको छौ गायक कलाकार कुमार काञ्च अनि कुन्ती मुक्तानको स्वरमा रहेको केही आधुनिक गीतहरू। त श्रोता, कार्यक्रमको थालनी गरौं यो पहिलो कोसेलीको साथमा कलाकार कुन्ती मुक्तानको स्वरमा। कुन्ती मुक्तान नेपाली सुगम संगीत र आधुनिक गायन क्षेत्रकी एक अत्यन्तै प्रतिष्ठित, प्रख्यात र आदरणीय गायिका हुनुहुन्छ। विगत 4 दशक भन्दा लामो समयदेखि संगीत साधना गरिरहनु भएकी उहाँले नेपाली संगीत जगतमा ठूलो योगदान पुर्याउनु भएको छ। त श्रोता, प्रस्तुत छ यो पहिलो कोसेली कलाकार कुन्ती मुक्तानको स्वरमा।

श्रोता कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत गर्न लागिरहेको छ यो अघिल्लो प्रस्तुति कलाकार कुमार कान्छाको स्वरमा। प्रेम बिना यौवन अधुरो हुन्छ, माया र प्रेम बिना यौवनको कुनै वास्तविक सुन्दरता हुँदैन भन्ने कुरालाई गायकले यस गीत मार्फत व्यक्त गरेका छन्। त श्रोता स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: एचआईभी पीड़ितलाई कहिले छिची दूर दूर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: कार्यक्रम गीतिमालामा श्रोताहरूलाई पुनः स्वागत गर्दै अब सुनाउन लागिरहेको छौ यो अघिल्लो गीत कलाकार कुन्ती मोक्तानको स्वरमा।

श्रोता सुनिरहनु भएको थियो कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न नेपाली आधुनिक गीतहरू। हवस् श्रोता, यिनै आधुनिक गीतहरूको साथै कार्यक्रम गीतिमालाको निर्धारित समय यहीँ पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्ली स्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित नीति आयोगको 11 गवर्निङ काउन्सिलमा सहभागी बन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित यस बैठकमा देशभरका मुख्यमन्त्री, राज्यपाल तथा उपराज्यपालहरूले बैठकमा सहभागिता जनाए। सिक्किमका दुई विशिष्ट कलाकार दिलु तामाङ र तिलारूपा सापकोटाले राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेका छन्। भारतको संगीत नाटक अकादमीद्वारा प्रदान गरिने प्रतिष्ठित उस्ताद बिस्मला खान युवा पुरस्कारका सिक्किमका यी कलाकारहरूलाई चयन गरिएको छ। दिलु तामाङ एक प्रसिद्ध लोक नृत्यांगना हुन् भने तिलारूपा सापकोटा दक्ष नाट्य कलाकार हुन्। भारत सरकारको सांस्कृतिक मन्त्रालयले वरिष्ठ कलाकार वित्तीय सहायता योजना अन्तर्गत वित्तीय सहयोगका लागि आवेदन आह्वान गरेको छ। यो योजनामा राज्य तथा राष्ट्रिय पुरस्कार प्राप्त कलाकारहरू आकाशवाणी दूरदर्शनद्वारा वर्गीकृत मान्यता प्राप्त कलाकारहरू सहभागी हुन सक्नेछन्। यो योजना सम्बन्धी विस्तृत विवरण सांस्कृतिक मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। राज्यको एक प्रतिष्ठित समाचार पत्र समिट टाइम्सको सम्पादक तथा वरिष्ठ पत्रकार पूरण तामाङलाई पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समयसम्म उत्कृष्ट योगदानको सम्मान स्वरूप आगामी 4 जुलाई 2026 दिन रानीपुलमा पद्री गंगा प्रसाद पत्रकारिता पुरस्कार 2026 प्रदान गरिने भएको छ। हिजो 10 जूनको दिन रिवा माचुङ र लाटुक बरपाथिङ ग्राम पञ्चायत इकाईका किसानहरूका लागि किसान एक खण्ड प्रशासनिक केन्द्र पाराखामा सचेतना कार्यक्रम सम्पन्न गरियो। कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशन अनुसार 1 जूनदेखि 30 जून 2026 देशव्यापी रूपमा मनाइँदै आएको खेती बचाउ अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजन गरिएको हो। गान्तोक जिल्लाका जिल्लापाल रोहन आग्वनेले हिजो जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला सिप समिति बैठकको अध्यक्षता गर्नुभयो। बैठक पुनर्गठित जिल्ला सिप समिति र जिल्ला स्तरीय सिप विकास पहलहरूको समीक्षा गर्न आयोजना गरिएको हो। बैठकमा जिल्ला स्तरीय तथा राज्यमा सञ्चालित विभिन्न तालिम केन्द्र तथा सिप विकास अभियान सम्बन्धमा विस्तृत विचार विमर्श गरिएको बताएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार। सो पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 MHz पनि सुन्न सक्नुहुनेछ। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:03 भइरहेको छ र श्रोताहरूको सामु हामी उपस्थित भएका छौ विभिन्न हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत जनाउँदै यो पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौ चलचित्र राजबाट कलाकार अलका याज्ञिकको स्वरमा।

कार्यक्रमले अघि बढाउँदै अब प्रस्तुत छ यो दोस्रो गीत कलाकार अभिजित अनि अनुराधा पडवालको युगल आवाजमा चलचित्र बीवी नम्बर 1 बाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। कार्यक्रम चित्रांजलीलाई अघि बढ़ाउने क्रममा यो अघिल्लो प्रस्तुति लिएर आएका छौ चलचित्र सरफरोशबाट गायक कलाकार जगजीत सिंहको स्वरमा।

यतिन्जेल सुनिरहनु भएको थियो कलाकार आशा भोसले अनि अभिजितको स्वरमा रहेको यो गीत। श्रोताले सुनिरहनु भएको छ कार्यक्रम चित्रञ्जली अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू। र अब कार्यक्रमको यो अन्तिम कोसेली लिएका छौ चलचित्र खामोशीबाट कलाकार कविता कृष्णमूर्तिको स्वरमा।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:30 भइरहेको छ र अब प्रस्तुत गर्न लागिरहेको छ कार्यक्रम लेप्चा लोकगीत। त श्रोता, कार्यक्रमको शुरूआत गरौं यो पहिलो गीतको साथमा कलाकार छोकी लामो लेप्चाको आवाजमा।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। यहाँले सुनिरहनु भएको छ कार्यक्रम लेप्चा लोकगीत अन्तर्गत विभिन्न लेप्चा लोकगीतहरू, र यसै क्रममा यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार अङ्गेल छिरिङ लेप्चाको स्वरमा।

यो आकाशवाणी गान्तोक हो, अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्लीस्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित नीति आयोगको 11 गवर्निङ काउन्सिलमा सहभागी बन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित यस बैठकमा देशभरका मुख्यमन्त्री, राज्यपाल तथा उपराज्यपालहरूले बैठकमा सहभागिता जनाए। सिक्किमका दुई विशिष्ट कलाकार दिलु तामाङ र तिलरूपा सापकोटाले राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेका छन्। भारतको संगीत नाटक अकादमीद्वारा प्रदान गरिने प्रतिष्ठित उस्ताद बिस्मला खान युवा पुरस्कारका सिक्किमका यी कलाकारहरूलाई चयन गरिएको छ। दिलु तामाङ एक प्रसिद्ध लोक नृत्यांगना हुन् भने तिलरूपा सापकोटा दक्ष नाट्य कलाकार हुन्। भारत सरकारको संस्कृति मन्त्रालयको वरिष्ठ कलाकार वित्तीय सहायता योजना अन्तर्गत वित्तीय आयोजक सहयोगका लागि आवेदन आह्वान गरिएको छ। यस योजनामा राज्य तथा राष्ट्रिय पुरस्कार प्राप्त कलाकारहरू वा आकाशवाणी दूरदर्शनद्वारा वर्गीकृत मान्यता प्राप्त कलाकारहरू सहभागी हुन सक्नेछन्। यस योजना सम्बन्धी विस्तृत विवरण संस्कृति मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। राज्यको एक प्रतिष्ठित समाचार पत्र समिट टाइम्सका सम्पादक तथा वरिष्ठ पत्रकार पूरण तामाङलाई पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समयसम्म उत्कृष्ट योगदानको सम्मान स्वरूप आगामी 4 जुलाई 2026 दिन रानीपुल पाद्री गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार 2026 प्रदान गरिने भएको छ। हिजो 10 जूनको दिन रिवा माचुङ र लाटुक बडापाथिङ ग्राम पञ्चायत इकाईका किसानहरूका लागि किसान एक खण्ड प्रशासनिक केन्द्र पाराखामा सचेतना कार्यक्रम सम्पन्न गरियो। कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशन अनुसार 1 जूनदेखि 30 जून 2026 देशव्यापी रूपमा मनाइँदै आएको खेती बचाओ अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजन गरिएको हो। गान्तोक जिल्लाका जिल्लापाल रोहन अग्वानेले हिजो जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला सिप समिति बैठकको अध्यक्षता गर्नुभयो। बैठक पुनर्गठित जिल्ला सिप समिति र जिल्ला स्तरीय सिप विकास पहलहरूको समीक्षा गर्न आयोजना गरेको हो। बैठकमा जिल्ला स्तरीय तथा राज्यमा सञ्चालित विभिन्न तालिम केन्द्र तथा सिप विकास अभियान सम्बन्धमा विस्तृत विचार विमर्श गरिएको बताइएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार। सो पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 MHz पनि सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:03 भइरहेको छ र श्रोताहरूको सामु हामी उपस्थित भएका छौ विभिन्न नयाँ हिन्दी

चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी लिएर कार्यक्रम ताजे तरानीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै यो पहिलो प्रस्तुति सुनाउन लागिरहेको छौ चलचित्र ये जवानी है दिवानीबाट कलाकार अरिजित सिंहको स्वरमा।

0: किम्मा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहित जारी।

श्रोता सुनिरहनु भएको थियो कलाकार अरमान मल्लिकको स्वरमा रहेको यो गीत। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताले सुनिरहनु भएको छ कार्यक्रम ताजे तरानी अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू। र अब यसै क्रममा अघिल्लो गीत सुनाउन लागिरहेको छौ चलचित्र कपूर एण्ड सन्सबाट कलाकार अर्कोको स्वरमा।

श्रोता कार्यक्रम ताजेतरानीको यो अन्तिम प्रस्तुति सुनौ कलाकार निखिल डिसुजा अनि मोनाली ठाकुरको युगल आवाजमा चलचित्र अन्जाना अञ्जनीबाट।

हवस् श्रोता, यिनी गीतहरूको साथै कार्यक्रम ताजेतरने आजको लागि यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:30 भइरहेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

नमस्कार श्रोता, कार्यक्रम नारी संसार लिएर हामी उपस्थित भएका छौ। आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ वर्ल्ड डे अगेन्स्ट चाइल्ड लेबर अर्थात विश्व बाल श्रम विरूद्ध दिवसमाथि।

0: यसका निम्ति जानकारी दिनलाई हामीले हाम्रो स्टुडियोमा निम्ति आएका छौं डाक्टर र्याङ्जी पिनासा एडभोकेट। हजुर श्रोता, हरेक बाल बालिकाको अधिकार हो शिक्षा, स्वास्थ्य, खेलकुद, सुरक्षा र सम्मानजनक बाल्यकाल। तर विश्वका लाखौं बाल बालिका अझै पनि आफ्नो बाल्यकाल गुमाएर विभिन्न प्रकारका श्रममा संलग्न हुन बाध्य छन्। यही गम्भीर सामाजिक समस्याप्रति विश्व समुदायको ध्यान आकर्षित गर्न हरेक वर्ष जुन 12 तारीकका दिन विश्व बाल श्रम विरूद्ध दिवस मनाइन्छ। हजुर श्रोता, यस वर्ष पनि बाल बालिकाका अधिकारको संरक्षण र बाल श्रमको अन्त्यै भन्ने सन्देशका साथ विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। आजको कार्यक्रममा हामी बाल श्रमको अवस्था, यसका कारण, प्रभाव र यसको अन्त्यका लागि गर्नुपर्ने प्रयास बारे चर्चा गर्नेछौ। त यसका निम्ति केही जानकारी दिनलाई हामीले हाम्रो स्टुडियोमा निम्ति आएका छौ डाक्टर याङ्जी पिनासा। त यहाँसित लिएको अन्तर्वार्ता हामी हजुर समक्ष साझा गरिरहेछौ। त प्रथममा हामी यहाँलाई हाम्रो स्टुडियोमा स्वागत जनाउन चाहन्छौ। त डाक्टर याङ्जी, तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद यहाँलाई।
0: हजुर, त हाम्रो विषयतर्फ लागौ है।
1: हवस्।
0: त यो प्रत्येक वर्ष है विश्व बाल श्रम विरूद्ध दिवस मनाउनुको महत्व चाहिँ के हो त?
1: यसको विशेष गरी यसको धेरै परिप्रेक्ष्यहरू छ। यसको कुनै पनि कुराको शुरूआत हुन्छ अनि त्यसपछि मात्र अन्त। जसरी आजका युगमा बाल श्रम दिवस मान्नेको विशेष यसको पछाडिको मोटिभ के छ भन्दाखेरि चाहिँ बाल श्रमलाई रोकिने यसको जो अभियानहरू भनेको आजभन्दा धेरै अगाडि प्री कोलोनियल पिरियडदेखि नै यहाँ लागू अब संसार विश्वभरि लागू भएर आएको थियो भने जहाँ जहाँ कोलोनियल ब्रिटिस कोलोनियल कन्ट्रीहरू थियो त्यस अगाडिको बाल विकासहरूको अवस्था अनि हुँदै हुँदै समयसँगै समय परिस्थिति कालसँगै परिवर्तन हुँदै विकास हुँदै हुँदै आएर चाहिँ अनि आजको दिनमा चाहिँ यो दिवस मनाइन्छ। अनि यो दिवस मनाइने जुन यसको मेन लक्ष्य भनेको कहीँ पनि बाल श्रम नहोस्, ताकि बालकहरू, पढ्ने बालकहरू, आफ्नो भविष्य बनाउने बालकहरू चाहिँ उहाँहरूलाई प्रयोग गरेर कुनै पनि इन्डस्ट्री, माइन या त कसैले आफ्नो घरमा कामदारको रूपमा उहाँहरू स्लेभरीको रूपमा चाहिँ उहाँहरूले काम गरेर उहाँहरूको आफ्नो भविष्य र आफ्नो जीवन नबिगारियोस् र सबैलाई यसको चाहिँ उजागर गर्ने एउटा वर्षौं पछि यसरी चाहिँ दिवस मनाइन्छ।
0: हजुर त है, भारतमा है बाल श्रम रोक्न तथा बाल बालिकाको अधिकार संरक्षण गर्नका लागि के कस्ता कानूनी व्यवस्था छन् त?
1: यसमा चाहिँ जस्तो प्री कोलोनियल स्टेजमा जसरी नानीहरूलाई पहिला त अब भनिन्छ सुरु सुरुमा नानीहरू चाहिँ इभन 7 वर्ष 6 देखि 7 वर्ष पुगेका नानीहरूलाई पनि 5 वर्षदेखि उमेरको नानीहरूलाई चाहिँ श्रमिकको रूपमा काम गरिन्थ्यो अरे। जस्तो आमा बाबा छ उनीहरू सँगसँगै नानी पनि त्यो काममा दलिनु पर्ने। अनि पछाडि गएर चाहिँ यो चाहिँ विशेष गरी 1891 चाहिँ यसको चाहिँ विशेष त्यस्तो नानीहरूलाई चाहिँ काम नलगाइने भनेर चाहिँ एउटा अभियान सुरु भयो। त्यो अभियान सुरु गर्नुको

0: पछाडिको मकसद चाहिँ नानीहरूको जनकल्याणको लागि होइन, त कि फ्याक्ट्रीहरू वा इन्डस्ट्रीको काम चाहिँ राम्रो भएन भनेर उहाँहरूको इन्डस्ट्रियल डेभलपमेन्टको मोटिभलाई लिएर चाहिँ त्यसपछि त्यो अभियानहरू शुरू भएर गयो। अनि त्यसपछि 1800 हुँदै 1911 आइपुग्दाखेरि चाहिँ सर्टन डेभलपमेन्टहरू आयो। अनि त्यसपछि नानीको एज फिक्स गर्ने, कुन एजदेखि काम गर्ने, वर्किङ आवर्स के हुने भनेर चाहिँ पहिलो सुरुवात त्यसरी सुरु हुँदै हुँदै विभिन्न लेजिस्लेसनहरू ल्यायो। अनि टाइम एन्ड अगेन त्यो लेजिस्लेसनहरूलाई एमेन्ड हुँदै हुँदै हुँदै आएर चाहिँ देन पछाडि जब भारत स्वतन्त्र भएपछि, जब भारतमा संविधान लागू भयो 1950, त्यसपछि आएर चाहिँ 1950 बादमा चाहिँ विशेष भारतमा पनि पूर्ण रूपले बाल श्रमहरू कसरी रोकिनुपर्ने हो अनि कतिको उमेरदेखि चाहिँ काम गराइन्छ, कस्ता कस्ता काम गर्ने भनेर त्यसमा डिफाइनहरू गर्दै आइराखेको छ। र विशेष चाहिँ संविधान लागू भएपछिको पश्चात चाहिँ विशेष नानीहरूको सुरक्षा, नानीहरूको स्वास्थ्यको लागि चाहिँ विशेष लेजिस्लेसनहरू लिएको छ र लागू गरिएको छ।
1: हजुर हजुर। अनि कानूनले चाहिँ बाल बालिका र है बाल श्रमलाई चाहिँ कसरी परिभाषित गरेको छ त?
0: कानूनले चाहिँ कसरी गरेको छ भने, अब जस्तो नानीहरूलाई चाहिँ श्रमको रूपमा श्रमिक काम गर्नु पर्दाखेरि चाहिँ अभियसली नानीहरूले त इच्छाले त गरिँदैन, उहाँहरूलाई जबरजस्ती इन्फोर्स फोर्सफुल्ली नै काम गर्ने र ठूलो मान्छेले नै त्यो नानीलाई चाहिँ काममा दल्ने, इन्डस्ट्रीको मालिकहरू या कुनै पनि कामदार मालिकहरूले नै मालिकाना हकको अधिकार प्रयोग गरेर ती नानीहरूलाई चाहिँ श्रमको रूपमा काम गर्ने, त्यो त्यसो हुँदा चाहिँ नानीहरूको पढ्ने लेख्ने र उहाँहरूको स्वास्थ्यको पनि संरक्षण नहुने अनि उहाँहरूको भविष्यको सुनिश्चित सुरक्षित नहुने हुँदाखेरि चाहिँ अब यसमा चाहिँ मान्छेले लुकी छिपी पनि कैयौंले भित्रभित्रै त्यसरी नानीहरूलाई चाहिँ अभियानहरू छ, लेजिस्लेसन ल्यायो, कानून बनिए तापनि तर अझ ती त्यसरी नानीहरूलाई चाहिँ बाल श्रम गरिरहेको कैयौं कुराहरूलाई चाहिँ अब कानूनद्वारा पेनाल्टी इम्पोज गरेर चाहिँ पक्का मान्छेलाई चाहिँ अवगत गराएर नानीहरूलाई चाहिँ पढ्न दिनुपर्छ, उहाँहरूको चाहिँ विकास गराउनुपर्छ, उहाँहरूलाई चाहिँ बाल श्रमको रूपमा उहाँहरूलाई चाहिँ काम गराउनु हुँदैन भनेर चाहिँ पेनल्टीहरू इम्पोज गरेर चाहिँ मान्छेलाई त्यसरी चाहिँ कानून जब जब मान्छेले नि समय अनुसार चाहिँ जब जब हुँदा हुँदै पनि कैयौं कुरा ढाकछोप गरेर चाहिँ त्यो कुरालाई अनदेखा गर्छ तब त्यति बेला चाहिँ कानून बनिएर कानूनको पेनल्टीद्वारा मात्रै मान्छेलाई चाहिँ इन्फोर्स गरेर सुरक्षित मतलब मान्छेलाई अवगत गराउँछ। पेनल्टी इम्पोज गरेपछि हरेक मान्छे डराउँछ, त्यसपछि यसरी चाहिँ बाल श्रमको पनि यसरी रोकिएको
1: हो। हजुर हजुर। त बाल श्रममा है संलग्न गराउने व्यक्ति है वा रोजगारदातालाई कानून अनुसार चाहिँ कस्तो सजाय हुने व्यवस्था छ त?
0: त्यस्तोमा चाहिँ जस्तो कानून बार बार कानूनहरू ल्याए, लेजिस्लेसन ल्याए तापनि एमेन्डमेन्ट हुँदै हुँदै पनि तर एउटा एजलाई चाहिँ तपाईँको उमेरलाई चाहिँ एउटा सर्टन त्यसलाई क्याटागोराइज गरेको छ। जस्तो 14-18 वर्ष, 14 वर्षदेखि मुनिको नानीहरूलाई चाहिँ कहीँ पनि बाल श्रमको रूपमा काम गर्नु भएन, गर्नु दिनु भएन। तर यदि त्यस्तो कहीँ लुकी छिपी काम गराएको खण्डमा पाएर प्राप्त जानकारी अनुसार यदि त्यो बाल श्रम भएको हो भनेर चाहिँ यदि पुख्त सबुत पाएको खण्डमा चाहिँ त्यस्ता इम्प्लोयरलाई या त त्यस्तो मालिकहरूलाई या त्यो उहाँहरूको जो काम गराउने गार्जियनलाई चाहिँ पेनाल्टी चाहिँ तपाईँको 6 महिनादेखि 2 वर्षसम्मको सजाहरू हुन्छ। त्यसरी नै 2000-5000 उहाँहरूलाई जरिवाना या कुनै जग्गामा दुइटै सजा पनि जरिवाना दुइटै पनि लागू हुन सकिन्छ।
1: हजुर हजुर। यसमा यति कडा कानूनी व्यवस्था हुँदा हुँदै पनि है बाल श्रम किन अझै विद्यमान छ त है, त यसको गर्न मुख्य चुनौतीहरू चाहिँ के छन् त?
0: यसमा चाहिँ तपाईँको एउटा त इग्नोरेन्स, अब एउटा मान्छेलाई जब एजुकेसनै छैन अनि यस्तो ब्याकवर्ड एरियाहरूमा त उहाँहरूलाई यो विषयको नलेज जानकारी हुँदैन, त्यहाँनिर एवेरनेसहरू हुँदैन, कसैले त्यो विषयमा उहाँहरूलाई अवगतै गराउँदैन। त्यसो हुँदाखेरि चाहिँ उहाँहरू त्यो विषयमा इग्नोर हुन्छ। अर्को कुरा, उहाँहरूलाई जस्तो नेसेसिटी जरूरतको पनि खाँचो हुन्छ। जस्तो कुनै एउटा ब्याकवर्ड सोसाइटीमा चाहिँ एउटा आमाले 5 बच्चाहरू जन्माएको छ भने 2 नानी मसिनै हुन्छ, 3 नानी अलिक ठूलो छ भने अभियसली एउटा 2 त अलिक कमाओस्, बाउ आमालाई ठेलोस्, नेसेसिटी जरूरतको कारणले पनि ती नानीहरूलाई बाल श्रमको रूपमा जस्तो कसैको नानी हेर्नेको गोठाला, कसैकोमा चिया बनाउने, खाना बनाउने, कसैको घरमा

0: पर्छ त
1: एकदमै ठूलो महत्वपूर्ण भूमिका त विशेष स्कूलबाटै नै अब हरेक स्कूल भनेको हरेक सोसाइटी हरेक कर्नरसँग चाहिँ स्कूलहरू शैक्षिक संस्थानहरू जोडिएको हुन्छ त्यसले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ मेन गेटवे भएर त्यस्तो एरियाहरूलाई पनि उहाँ एरियासम्म पनि उहाँहरूले चाहिँ मेसेज पुर्याइ नानीहरूलाई चाहिँ स्कूल ड्रप होइन स्कूल एडमिसन र उहाँहरूलाई कन्टिन्यू स्टडीको लागि चाहिँ प्रोत्साहन गरिने ल्याउने एउटा माध्यम विशेष चाल पाइने र यता इन्स्टिट्युसनहरूलाई पनि यसको चाहिँ यो एरियाहरूमा नानी स्कूल ड्रप आउट भएर चाहिँ लेबर कामहरू गरिँदैछ भनेर ल्याउने यदि गेटवे कुनै पाइन्छ भने चाहिँ शैक्षिक संस्थानहरू स्कूलहरू विशेष भूमिका रहेको हुन्छ अनि त्यसपछि गएर तपाईँको सामाजिक भन्नाले गाउँमा अब एउटा सोसल कनेक्सन हुन्छ नि त्यो सोसल कनेक्सनले पनि गाउँमा पढ्या लेखे जानेको अलिक बुझेकोहरूले औ फलानाको नानी के कसो कहाँ छ कहाँ काम गर्दैछ भन्ने प्रकारले फलानाको कतिजना नानी हो कति नम्बर हो के गरिँदैछ भनेर एउटा सोसल कनेक्सन सोसल सर्कलमा सोसल कनेक्सन सोसल इन्फर्मेसन राख्ने एउटा त्यो अनरिटन डाटा कलेक्ट गर्ने एउटा सेन्ट्रिक पोइन्ट चाहिँ सोसाइटी नै हुन्छ अनि त्यहाँबाट फलानाको नानी कहाँ छ हौ अहिले भनेर चाहिँ त्यो प्रकारले कहाँ काम गरिँदैछ त्यसरी गराउनु हुँदैन भन्ने प्रकारले चाहिँ उहाँले पनि गेटवेको काम गर्न सकिन्छ
0: हजुर हजुर त स्थानीय समुदाय है ग्राम पञ्चायत तथा सामाजिक संस्थानहरूले बाल श्रम पहिचान र रोकथाममा कसरी योगदान दिन सक्छ
1: यसमा चाहिँ अब पञ्चायतहरूकोमा फर्स्ट बर्थ सर्टिफिकेटहरूको लागि या नानीको कुनै पनि डकुमेन्ट्स बनाउने फर्स्ट जग्गा भनेको फर्स्ट फाउन्डेसन भनेको पञ्चायत हो पञ्चायतकोमै जान्छ र पञ्चायतहरूलाई विशेष कसको नानी कतिजना कहाँ छ भनेर कुरा बुझिन्छ अनि त्यसो हुँदाखेरि चाहिँ उहाँहरूले अब त्यो नानी कुनै पनि डकुमेन्ट्सहरू माग्नु जान्छ त्यो डकुमेन्ट्स के को लागि माग्दैछ अनि अहिले कुनै पनि घरमा फाल्टो आफ्नो नानी आफन्त बाहेक फाल्टो नानी त्यहाँ किन राखिँदैछ एनजीओहरूले यसको खोजी निर्दा चल्छ र यदि फाल्टो कुनै नानी छ भने त्यो नानी कुन आधारले राखेको उहाँकोमा गार्जेनसिप त्यो नानी राख्नको लागि पोख्ता कानून रूपले गार्जेनसिप उहाँ हो कि होइन असर्टन गर्न सकिन्छ अनि त्यो गर्नको लागि चाहिँ फर्स्ट माध्यम भनेको पञ्चायतबाट यसको आइडेन्टिफाई गर्ने र यसको माध्यम यो जानकार लिन सक्ने केन्द्रबिन्दु भनेको पञ्चायत हो किनभने डकुमेन्ट भेरिफाई र रेकमेन्डेसन गर्नु जाँदाखेरि चाहिँ पञ्चायतहरूकोमा पुग्छ त्यसो हुँदा कसको नानी कहाँ छ र के हालमा कस्तो अवस्थामा छ भन्ने कुरा चाहिँ पञ्चायतहरूबाट चाहिँ चाल पाइहाल्छ हजुर
0: हजुर हजुर आर्थिक रूपमा है कमजोर परिवारका बाल बालिकालाई विद्यालयमै टिकाइ है राख्न र श्रमबाट श्रममा जानबाट रोक्न के कस्ता उपायहरू अप्नाउनु पर्छ त
1: यसको लागि चाहिँ अब 14 वर्षसम्म पुगेकालाई त एजुकेसन एक्टहरू बनिएको छ कम्पलसरी एजुकेसन फ्री एन्ड कम्पलसरी एजुकेसन छँदैछ त्यसमाथि अहिले जुन मिड डे मिल्क जुन दिन्छ त्यस पनि यो बालश्रमको सँगै कनेक्सन जोडिएको हुन्छ किनभने नानीहरू किन काम गर्छन् बालश्रममा किन फोर्सफुली उहाँहरूलाई काम लाउँछ भन्दाखेरि पेट पालन गर्नको लागि तर जुन पेट पाला दिउँसो गरिने पेट पाला एक टाइमको पेट पाला नै यदि सरकारले स्कूलबाट नै दिनु सक्यो भने उहाँहरू बालश्रमदेखि वञ्चित रहन्छ भन्ने हेतु पनि स्कूलमा मिड डे मिल्क लागू गरिएको विशेष अवस्था मतलब यसको मोटिभहरू पाइन्छ एम्स अब्जेक्टिभ रहेको हुन्छ अर्को कुरा अब हाम्रो यहाँनिर चाहिँ मैले मेरो जानकारी अनुसार सिक्किमकै सन्दर्भमा पनि रेसिडेन्सियल स्कूल त्यस्तो चाल पाएको छुइनँ सरकारी रेसिडेन्सियल स्कूलहरू यदि त्यस्तो कुनै नानी आमा प्यारेन्ट्स छ जसले चाहिँ नानीलाई खाना प्रोभाइड गर्न सक्दैन बस्ने सेल्टर छैन अनि इन्स्टेड अफ द्याट कि नानीलाई चाहिँ फोर्सफुली चाइल्ड लेबरको लागि काम गर्ने पठाउनु पर्ने अवस्था त्यस्तो छ भने चाहिँ ती नानीहरूलाई ती चाइल्ड लेबरबाट सेफ्टी र उहाँहरूलाई चाहिँ राख्नको लागि सुरक्षा गराउनु राख्नुको हेतु चाहिँ रेसिडेन्सियल स्कूलहरू छ भने त्यसबाट चाहिँ नानीहरूलाई त्यहाँ राख्यो अनि काम गराउनुदेखि पढ्ने र उहाँहरूलाई एउटा नानीलाई खालि पढ्नु मात्रै होइन स्कूल सर्टिफिकेट र स्कूल एजुकेसन मात्रै होइन त्यसबाहेक त्यो नानीलाई रहनसहन उहाँको कन्डक्ट बिहेभियरल डेभलपमेन्टको लागि पनि एउटा इन्भाइरोमेन्ट चाहिन्छ त्यसले गर्दा रेसिडेन्सियल स्कूलहरू छ भने त्यसबाट चाहिँ उहाँहरूको विकास हुन सक्छ भन्ने चाहिँ लाग्छ मलाई
0: हजुर हजुर हजुर शिक्षाको कुरा आउँदा है गुणस्तरीय शिक्षाको पहुँच विस्तारले है बाल श्रम न्यूनीकरणमा कस्तो योगदान पुर्याउन सक्छ र विद्यालय छोड्ने है बाल बालिकाहरूलाई पुनः शिक्षाको मूलधारमा ल्याउन के कस्ता पहलहरू अप्नाउन सकिन्छ या त आवश्यक छ त
1: यसमा चाहिँ तपाईँको नानीहरूलाई त्यसरी ड्रप अप नानीहरूलाई फेरि ब्याक टु स्कूल गराउनु र अब स्कूल पढ्नेदेखि चाहिँ उहाँहरू इच्छा नगर्ने नानीहरूलाई जस्तो स्कूल इन्भाइरोमेन्ट टिचर फ्रेन्डली इन्भाइरोमेन्टहरूले नानीहरूलाई चाहिँ अब अलिकति क्लोज ल्याएर आखिर त्यस्तो नानीहरू

0: लाई एउटा चाहिँ वार्म लभ केयर एफेक्सनकै अलिकति कमी हुनाले ती नानीहरू चाहिँ एजुकेसनहरू लिनु इन्स्टिट्युसनलाइज भएर चाहिँ उहाँ आफूलाई डेभलपमेन्ट त्यो मेन स्ट्रिममा डेभलपमेन्ट गराउन चाहँदैन किनभने उहाँहरू त्यो खुसी उसलाई जे इच्छा पर्छ त्यो प्रकारले उहाँहरू त्यो ब्रोकन लाइफ स्टाइल नै मन पराउँछ त्यो स्टेजमा मेन स्ट्रिममा आउन चाहँदैन तर मेन स्ट्रिममा ल्याउनुको लागि चाहिँ टिचर फ्रेन्डली इन्भाइरोमेन्ट अनि उहाँहरूलाई जति सक्दो लभ एन्ड एफेक्सन गराएर उहाँहरूलाई चाहिँ पनिस नदिएर चाहिँ उहाँहरूलाई जति सक्दो माया गरेर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर फ्रेन्डली इन्भाइरोमेन्टले नै नानीहरूलाई चाहिँ एट्र्याक्ट गराएर स्कूलमा उहाँहरूलाई फेरि मेन स्ट्रिममा र डेभलपमेन्टल इन्स्टिट्युसनलाइजेसन क्यारेक्टर उहाँहरूकोमा बिल्डअप गर्न सक्छ जस्तो लाग्छ मलाई चाहिँ
1: हजुर हजुर त यदि समाजका प्रत्येक नागरिकले है बालश्रम विरूद्ध सक्रिय भूमिका खेल्ने हो भने है यसले बाल बालिकाको भविष्यमा कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ त तपाईँको विचारमा
0: आजको नानीहरू भोलिको भविष्य हो अनि त्यसले गर्दा समाजको हरेक सामाजिक समाजले हरेक व्यक्तिले इन्डिभिजुअलले चाहिँ के सोच्नुपर्छ हरेकको नानी मेरो आफ्नो नानी हो यो नानी बिग्रिँदा भोलि मेरो र हाम्रो समाज बिग्रिन्छ भनेर एउटा कलेक्टिभ थट र एउटा चाहिँ फास्ट साइडेड लङजिटिभिटी हेरेर चाहिँ हामीले अरूको नानीलाई आफ्नै नानी सर उहाँहरूलाई चाहिँ हामीले सुरक्षा दिनु माया देखाएर उहाँहरूलाई चाहिँ एउटा इन्सपिरेसन उहाँहरूलाई कसरी हुन्छ कुन प्रकारले उहाँलाई मोटिभ गराएर चाहिँ त्यो नानीहरू बिग्रिनु स्कूल ड्रप आउटदेखि लिएर त्यो नराम्रो बाटोतिर लाग्नेदेखि चाहिँ बचाउनुको लागि चाहिँ एउटा बाउ आमाको मात्रै नभएर हरेक अभिभावक हरेक समाजमा जो छन् तिनीहरू जम्मै ती नानीहरूको अभिभावक सम्झेर त्यसरी उहाँहरूलाई चाहिँ बचाउनु सक्यो भोलिको हाम्रो भविष्य उहाँहरूको हातमा हामीले छोडेर जाने हाम्रो लेगेसी क्यारी फरवर्ड गर्ने ती सन्तान चाहिँ आजकै नानीहरू हो भनेर हामीले आजै सोच्न सक्यो भने मात्रै हाम्रो भोलिको भविष्य हुन सक्छ
1: हजुर हजुर त आगामी वर्षहरूमा बाल श्रम मुक्त समाज निर्माण गर्न है सरकार है समुदाय र नागरिकहरूले के कस्ता कदम चाल्नु पर्छ
0: यसमा चाहिँ अब एउटा त एउटा कलेक्टिभ रेस्पोन्सिबिलिटी मैले अरूको नानीलाई काममा दल्नु चाहिँ म अहिले मेरो आफ्नो नानीलाई काममा दल्नु बराबर हो भनेर जिम्मेवारीको भूमिका निभाउनु पर्यो अनि अर्को चाहिँ जस्तो हामीले जति सक्दो हामीले हाम्रो समाज भोलिको समाज राम्रो समाज निर्माण गर्नु छ भने चाहिँ नानीहरूलाई राम्रो बाटो ल्याउन सक्नु लानु सक्नु नै चाहिँ भोलिको हाम्रो समाज राम्रो निर्माण हुन्छ र समाजमा चाहिँ यदि मैले एकजना आफै उदाहरण हुनु पर्यो मेरोमा कयौं काम छ तर त्यो काम चाहिँ मैले कसैको नानीलाई प्रलोभन देखाएर म स्कूल पढाउँछु उसको भविष्य राम्रो गराउँछु भनेर लिएर त्यो नानीलाई जबरजस्ती घरमा राखेर बन्डेड लेबरको रूपमा पैसा देखाएर पावर देखाएर इन्फ्लुएन्स पर्सनालिटी गरेर त्यो नानी कसैको नानीलाई चाहिँ आफ्नो गार्जियनसिपमा आफ्नो अन्डरमा कस्टडीमा राख्नु चाहिँ हामी एउटा जिम्मेवारी नागरिक हुनाले यो गर्नु हुँदैन र नगरेको राम्रो र यो बलबुद्धामा यदि कसैलाई राख्छ भने यो पनि बन्डेड लेबरको यो भायोलेसनको रूप हो भनेर हामीले बुझ्नु पर्यो अनि त्यसले गर्दा जति मेरो घरमा काम गर्न सक्छ भने मेरो घरमा यदि कुनै काम छ भने त्यो काम मैले र ठूलो मान्छेले नै गर्नुपर्छ बरु ठूलै मान्छे पढेकै मान्छेलाई म स्यालेरी दिएर गराउँछु त कसैको छोराछोरीलाई जबरजस्ती म एउटा उसको कस्टडी लिएर गार्जियनसिपको कस्टडी लिएर चाहिँ उसलाई म काममा दलाएर स्कूल पढाउँछु भन्ने नेरेटिभ सेट गरेर कसैको छोराछोरीको भविष्यसँग खेलबर गर्नु हुँदैन
1: हजुर हजुर हजुर त विश्वव्यापी रूपमा है बाल श्रमको वर्तमान अवस्था कस्तो छ र यसलाई है न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले के कस्ता प्रयासहरू गरिरहेको छ त
0: यसको लागि चाहिँ जस्तो अहिले एक्टिभली एनजीओ लागेको छ जस्तो यसमा चाइल्ड लेबर भन्दा पनि चाइल्ड ट्राफिकिङको एकदमै बेसी अहिले तपाईँको ट्र्याकिङ भएर मिसिङ चाइल्डहरूको ट्राफिकिङको चाहिँ एकदम एक्टिभ इन्भल्भमेन्ट छ ट्राफिकिङ जुन छ चाइल्ड ट्राफिकिङ ह्युमन ट्राफिकिङ अब यसको पछाडि चाहिँ मेन मोटिभ रहेको हुन्छ यही चाइल्ड लेबर किनभने कसैको नानी एक जग्गादेखि अर्को जग्गा बिना गार्जेन लाँदैछ भने अभियसली उनीहरूलाई यही बालश्रमकै रूपमा लगेको हुन्छ त्यही प्रलोभन देखाएर पढाउँछु लेखाउँछु भविष्य बनाइदिन्छु भनेर त्यो चाहिँ एउटा प्रलोभन मात्रै हो उहाँहरूलाई वास्तवमा त्यो होइन यदि त्यो गर्ने हो भने कसैको नानीलाई जबरजस्ती आफ्नो कस्टडीमा लिएर राख्दैन अनि त्यो चाहिँ त्यो नानी लगेर त्यहाँ चाइल्ड लेबरको लागि लगेको हो कि पढाउनु लगेको हो त्योभन्दा अगाडि त्यसरी नानी नै लानु एक जग्गादेखि अर्को जग्गा लानु पाउँदैन भनेर ट्राफिकिङमा विशेष अहिले भिजिलेन्स रूपमा चाहिँ ट्राफिकिङ लाई चाहिँ ट्र्याक गर्दै गरेको भेट्दै गरेको त्यसो हुँदा चाहिँ

0: मिसिङ चाइल्डहरू सिक्किमकै सन्दर्भमा मिसिङ चाइल्डहरू एकदमै छिटो रिकभर हुँदै गरेको ट्र्याक गर्दै गरेको पाउँछौ हामी है. अनि वर्ल्ड वेस्टमा पनि अन्तर्राष्ट्रिय रूपमा पनि ट्राफिकिङ मार्फतै चाइल्ड लेबरलाई चाहिँ विशेष टार्गेट चाइल्ड लेबरको जुन छ मोटिभ मकसद पूरा गर्दै गरेको हामी पाउँछौ न्यूज र अन्य सोसियल मिडिया मार्फतबाट.
1: बाल श्रम अन्त्य गर्न है अर्थात अन्त्य गर्ने लक्ष्य हासिल गर्न संयुक्त राष्ट्रसंघ है तथा इन्टरनेशनल लेबर अर्गनाइजेसन जस्ता है अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका कतिको प्रभावकारी रहेको छ त?
0: एकदमै उहाँहरूकै जोर बलबुदाको कारणले आज विभिन्न नियमहरू लेजिस्लेसनहरू पारित गरियो. त्यसरी नै जस्तो यो लेबर अर्गनाइजेसनहरू लेबर लहरूकोमा विभिन्न बुँदाहरूले जसद्वारा चाहिँ लेबरको क्वालिफिकेसनहरू एजहरू उहाँहरूको एड्रेस प्रुफ डकुमेन्टेसन गर्नुपर्ने एग्रिमेन्टहरू बनियो ताकि कुन उमेरले या कुन क्वालिफिकेसनले या त कुन डकुमेन्टहरू रिक्वायरमेन्टहरू फिक्स गरिएको त्यसो हुँदाखेरि सो द्याट डकुमेन्ट उहाँहरूको एज प्रुफ नानी हो कि ठुला हो त्यो भेरिफाई हुन्छ. अनि त्यो कुन कामको लागि गरिँदैछ त्यसको एग्रिमेन्ट गरिन्छ डिक्लेरेसन गरिन्छ. त्यसो हुँदाखेरि चाहिँ पहिला जस्तो सानो नानीहरूलाई काममा लगाएर बन्डेड लेबरको रूपमा चाहिँ अब अन्तर्राष्ट्रिय रूपमा त्यस्तो देखिँदैन किनभने यही कानूनद्वारा चाहिँ एक्सेसिबिलिटी सबैतिर भएको छ. अनि अर्को कुरा हाम्रो भारतकै सन्दर्भमा मौलिक अधिकारको रूपमा राखिएको छ जस्तो आर्टिकल 21A अनि त्यसरी नै आर्टिकल 24 नानीहरूलाई माइन्स एन्ड हेजर्डस उयोहरूमा चाहिँ फ्याक्ट्रीहरूमा काम लगाइँदैन. अनि नानीहरूलाई पढ्ने अधिकार फ्री एन्ड कम्पलसरी एजुकेसन 14 इयर्ससम्म राखेको कानून ल्याएको पारित गरेको यसरी नै हो. पेन्सिल पक्रिने हातले ग्लास धुने होइन भनेर यसको उयोहरू पनि छ कोटेसनहरू छ है. त्यसले गर्दा थुप्रै यस्तो कोटेसन राम्रो राम्रो कोटेसनहरू छ. त्यसले गर्दाखेरि पनि अब अन्तर्राष्ट्रिय रूपमा भारतकै रूपमा सिक्किममा यता कता हामी कहीँ कसै ठूलो मान्छेहरूकोमा जाँदाखेरि हामी भेट्छौँ अहिले कम्ती नम्बरमा देख्छौँ. यसो हेर्दा स्कूल पढाउँदैछु नि भन्छ अब यसो फेस हेर्दाखेरि ऊ यहाँको होइन बाहिर कहीँबाट लिएर त्यहाँ घरमा डोमेस्टिक हेल्परको रूपमा राखेको हुन्छ. त्यो चाहिँ कति चाहिँ के भने वेल क्वालिफाइड र पावरफुल मान्छेहरूको घरमा यो हुन्छ र उहाँले सायद बलबुद्धा प्रयोग गरेर या त अब उहाँहरूले मलाई कसले के गर्न सक्छ या त म उसको भविष्य बनाइदिन्छु भनेर उहाँले प्रलोभन देखाएर गर्नुभएको होला कसैको कल्याण गर्नको लागि उहाँहरूले गर्नुभएको होला. तर यो जम्मै चाहिँ बन्डेड लेबरको डेफिनेसनभित्र पर्न जान्छ. त्यो नगरेको राम्रो. अनि यसले गर्दा उहाँहरू सबै समग्र रूपमा म यहीँबाट यही कार्यक्रम मार्फत म अनुरोध गर्न चाहन्छु र त्यस्तो कसैले कसैको नानीलाई जोर जबरजस्त अब उहाँको इच्छा विरुद्ध आफूसँग राखेको छ भने काइन्डली उहाँलाई रिलिज गरेर आफ्नो प्यारेन्ट आफ्नो उहाँको नेटिभ जग्गामै पठाएर उहाँले स्कूल एजुकेसन हरेक जग्गा अहिले फ्री एन्ड कम्पलसरी एजुकेसन छ मिड डे मिल छ हरेक जग्गा उहाँहरूलाई काइन्डली उहाँहरूको आफ्नो नेचुरल प्यारेन्ट्सबाट पनि वञ्चित टाढा राखेर उहाँको आमा बाबुको माया प्रेमबाट पनि टाढा राखेर यो ह्युमन राइट भाइलेसन पनि हुँदैछ. त्यसले गर्दा यो नगरिदिने अनुरोध र म उहाँहरू सबैलाई आह्वान गर्न चाहन्छु.
1: हजुर हजुर. त अन्तमा विश्व बाल श्रम विरूद्ध दिवसको अवसरमा है बाल बालिकाको अधिकार है संरक्षण र उज्जवल भविष्यका लागि है तपाईँ समाजलाई के सन्देश दिन चाहनुहुन्छ त?
0: हुन त म सन्देश नै दिनु त म सायद त्यति इन्टाइटल छुइनँ तर पनि तपाईँको प्रश्नको विषयमा मेरो एउटा जिम्मेवारी म पहिल्यैदेखि पनि म स्कुलहरू पढ्दाखेरि पनि स्कुलमा भोलिन्टियर टिचरहरू गर्न जान्थे. कुन क्लासमा टिचर छैन त्यो टिचर म गएर त्यो क्लासहरू लिन्थे प्रक्सीमा. त्यसरी नै गाउँमा मैले नानीहरू स्कुल ड्रप आउटलाई एकदमै बेसी स्कुल ड्रप आउटलाई मैले रिएडमिसन गराएको छु रेकर्ड हो. अनि गाउँमा मैले ट्युसन सेन्टर फर्स्ट टाइम ट्युसन सेन्टर खोलेर सबै नानीहरूलाई फ्री ट्युसनहरू पढाउँथ्यो. त्यो अहिले पनि गाउँमा सबलाई त्यसको भेरिफाई गर्दा हुन्छ इन्क्वायरी गर्दा पनि पाइन्छ त्यस्तो. अनि त्योहरू मैले गरेँ. अनि अहिले पनि हिँड्दै हिँड्दै जाँदा म यसरी ड्राइभ गरेर जाँदा कसैको नानीहरू छ भने गाडीमा पिकअप गर्छु. तिमी कसको छोरी हो कसको नानी कुन क्लास पढ्छ कहाँ पढ्छ स्कुल कुन क्लास पढ्दैछ स्कुल ड्रप आउट भएको छ भने किन ड्रप आउट गरे तिमी फेरि नेक्स्ट टाइम स्कुल पढ्छ कि पढ्दैन सबै भेरिफाई गर्दै गर्दै गर्दै गर्दै जान्छु बाटो बाटो. कसैको नानीहरू छ भने गाडी रोक्यो अरे इन्टरेक्सन गर्छु तिमी कसको छोरी हो के गर्दैछौ कसको छोरा हो तिमी कहाँ पढ्दैछौ कुन क्लास पढ्दैछ सबै सोध्छु. नेक्स्ट टाइम जता तिमी फेरि क्लास सिक्समा हुनु भएन नेक्स्ट इयर म तिमीलाई सोध्छु भनेर नानीहरूलाई त्यसरी गर्छु. अनि त्यसो हुँदाखेरि पनि त्यो सानो सानो मेरो कन्ट्रिब्युसनले उनीहरू सबै नानीहरूले भन्छ पनि अरे ऊ फलाना पढ छ नि गाडी लिएर हिँड्ने उसले जहिले पढ्नु भन्छ भनेर भन्छ अरे कतिले त मेरो नाम थाहा छैन अनि मेरो सानो सहयोगले पनि यदि कुनै नानी पढ्नुदेखि वञ्चित रहनुदेखि उहाँहरू वञ्चित रहँदैन भने अनि कुनै नानीले स्कुल ड्रप आउट गरेर उसले अन्य कुनैमा उहाँले इच्छा राखिरहेको छ भने होइन मैले त पढ्नु पर्ने रहेछ भनेर उहाँहरूले त्यो एउटा मन बनाएर स्कुल पढेर भविष्य बनाउनु नै सायद मेरो लागि समाजको निम्ति दिने सानो सहयोग त्यही होला मलाई लाग्छ।
1: हजुर हजुर, तपाईँले है तपाईँको बहुमूल्य समय हामीलाई दिनुभयो अनि विश्व बालश्रम विरुद्ध दिवसमाथि यतिका धेरै महत्वपूर्ण जानकारीहरू हामीलाई दिनुभयो। यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट डाक्टर याङजी धेरै धेरै धन्यवाद तपाईँलाई।
0: धन्यवाद यहाँलाई पनि कि यो यत्रो महत्वपूर्ण विषयमा तपाईँले मलाई बोलाएर यसरी यहाँ मेरो कुराहरूलाई राख्ने मौका दिनुभयो। यसर्थ सम्पूर्ण गान्तोक रेडियो स्टेशनका यहाँहरू सबैलाई धन्यवाद र सुन्ने श्रोतागणलाई पनि धन्यवाद।

0: हजुर श्रोता, विश्व बाल श्रम विरूद्ध दिवसको शुरूआत सन् 2002 इन्टरनेशनल लेबर अर्गनाइजेशनद्वारा गरिएको हो। यस दिवसको मुख्य उद्देश्य बाल श्रमका कारण पीड़ित बाल बालिकाको अवस्थाबारे जनचेतना फैलाउनु र बाल श्रम उन्मूलनका लागि विश्वव्यापी प्रतिबद्धता बलियो बनाउनु हो। बाल श्रम भन्नाले त्यस्तो कामलाई जनाइन्छ जसले बाल बालिकाको शिक्षा, स्वास्थ्य, मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पुर्याउँछ। खेतबारी, कारखाना, घरेलु काम, सड़क, व्यापार, होटल तथा अन्य जोखिमपूर्ण क्षेत्रमा धेरै बाल बालिका काम गर्न बाध्य छन्। गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता र पारिवारिक समस्याहरू बाल श्रमका प्रमुख कारण मानिन्छन्। आर्थिक अभावका कारण कतिपय परिवारले आफ्ना बाल बालिकालाई विद्यालय पठाउनुको सट्टा काममा लगाउन बाध्य हुन्छन्। हजुर श्रोता, बाल श्रमले बाल बालिकाको वर्तमान मात्र होइन भविष्य पनि अन्धकारमय बनाउँछ। विद्यालय जानुपर्ने उमेरमा काममा लाग्दा उनीहरू शिक्षाबाट वञ्चित हुन्छन्, जसले गर्दा भविष्यमा राम्रो असर प्राप्त गर्ने सम्भावना कम हुन्छ। साथै जोखिमपूर्ण कामका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। बाल श्रमको अन्त्य केवल सरकारको जिम्मेवारी मात्र होइन, यो त अभिभावक, शिक्षक, समुदाय, सामाजिक संस्था तथा प्रत्येक नागरिकले बाल बालिकाको अधिकार संरक्षणका लागि सक्रिय भूमिका खेल्न आवश्यक छ। प्रत्येक बाल बालिकाले विद्यालय जाने, खेल्ने, सिक्ने, विभिन्न राम्रो कुरा सिक्ने र सुरक्षित वातावरणमा हुर्किने अवसर पाउनु पर्छ। आजको दिनले हामी सबैलाई बाल श्रम मुक्त समाज निर्माणका लागि प्रतिबद्ध हुन प्रेरित गर्दछ। बाल बालिकालाई श्रमिक होइन राष्ट्रको भविष्यका रूपमा हेर्नु हाम्रो साझा दायित्व हो। हजुर श्रोता, विश्व बाल श्रम विरूद्ध दिवसले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। बाल बालिकाको स्थान विद्यालय, खेल, खेल मैदान र परिवारको माया ममता भित्र हो, श्रमको बोझमुनि होइन। आउनुहोस् हामी सबै मिलेर बाल श्रम अन्त गर्ने, प्रत्येक बाल बालिकाको अधिकार सुनिश्चित गर्ने र उज्यालो भविष्य निर्माण गर्ने प्रतिबद्धता गरौं। यही सन्देशका साथ आजको कार्यक्रम नारी संसारबाट विदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई विदा दिनुहोस्। नमस्ते।
1: श्रोता सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुनाउन लागेका छौं विभिन्न हिन्दी फिल्मी गीतहरू। सर्वप्रथम टक्कर फिल्मबाट सुनाउन लागेका छौं अभिजित भट्टाचार्यको स्वरमा रहेको गीत।

भर्खरै रक्षक फिल्मबाट अभिजित भट्टाचार्य अनि चन्द्र दीक्षितको स्वरमा रहेको गीतलाई सुन्नुभयो। अब खिलाड़ी फिल्मबाट सुनाउन लागेका छौं कविता कृष्णमूर्ति, अभिजित अनि सपना अवस्थीको स्वरमा रहेको गीत।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्न लागेका छौं एनसीईआरटी माथि आधारित प्रायोजित कार्यक्रम।

0: पाए हो त रहेछ लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त
1: हजुर श्रोता तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिथैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजंघा मार्फत पनि सुनिरहनु भएको छ श्रोता अब कोकेशनमा सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी विविध भारती सेवाहरू सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक

0: श्रोता सुनिरहनु भएको छ नेपाली लोकगीत अर्जुन भण्डारीको स्वरमा रहेको अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकोस्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पीड डिजेल खरीद गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसंघले ओमान तटमा भारतीय ओयल ट्याङ्करमा भएको हमलाको निन्दा गरेको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ र टोरेन्टोमा फिफा फुटबल विश्वकपमा आज ग्रुप बीको म्याचमा क्यानाडाको सामना बोस्निया हर्जेगोभिनासित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि लिएर शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल विज्ञान र शासनसम्म महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। एक सोशियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उदयमान क्षेत्रहरूमा महिलाहरूको बढ़दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। वहाँले विगत 12 वर्षमा सरकारले महिलाको नेतृत्वमा भएको विकासलाई अगाडि बढ़ाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको बताउनुभयो।
2: आज भारत विमेन लेड डेवलपमेन्ट की राह पर चल पड़ा।
3: हमारी सरकार ने महिलाओं के लिए सारे रास्ते खोल दिए।
2: हमने करोड़ों महिलाओं के लिए शौचालय बनवाकर उनका सम्मान बढ़ाया। हमने उज्ज्वला सिलेंडर देकर उन्हें धुएं जैसी तकलीफों से भी बचाया।
3: 3 करोड़ महिलाओं को लखपति दीदी बनाने का जो संकल्प किया था वो पूरा हो चुका है।
1: वहाँले भन्नुभयो, सरकारले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन प्रमुख भूमिका खेल्ने स्वयं सहायता समूहहरूलाई सक्रिय रूपमा समर्थन गरिरहेको छ। प्रधानमन्त्रीले सरकारको प्रयास सम्मान, अवसर र सशक्तिकरणमा आधारित रहेको बताउनुभयो, जसले महिलाहरूले आफ्नो पूर्ण क्षमतालाई महसुस गर्न र राष्ट्र निर्माणमा अझ बलियो योगदान दिन सक्ने वातावरण सृजना गर्नमा मदत गरेको छ। श्री मोदीले विज्ञान, अन्तरिक्ष र इनोभेशन जस्ता क्षेत्रमा भारतको नारी शक्तिले आफ्नो पहिचान बनाउँदै गरेको देखेर खुशी व्यक्त गर्नुभयो। संस्कृतको एउटा श्लोक साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, देशकी नारी शक्ति राष्ट्र निर्माणको आधारशिला हो। वहाँले भन्नुभयो, आज देशकी आमाहरू, दिदी बहिनी र छोरीहरूले हरेक क्षेत्रमा आफ्नो असाधारण प्रतिभा र कौशलले भारत माताको गौरव बढ़ाइरहेका छन। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा, सीआरपीएफ, बीएसएफ, सीआईएसएफ, आईटीबीपी र एसएसबीका महानिदेशकहरू उपस्थित रहेका थिए। अमरनाथ यात्रा 3 जुलाईदेखि शुरू भएर 28 अगस्तमा सम्पन्न हुनेछ। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा विक्रेताहरूबाट मोटर इन्धन र उच्च गतिको डिजेल खरिद गर्नबाट रोक लगाएको छ। सरकारले उनीहरूको आवश्यकता आन्तरिक पेट्रोल पम्पहरूबाट पूरा गर्नुपर्ने बताएको छ। पश्चिम एशिया संघर्षका कारण वैश्विक आपूर्ति श्रृंखलामा अवरोध आइरहेको बेला स्थानीय इन्धन अभाव हुन नदिन यो निर्णय लिएको हो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले एक सूचनामा यी प्रतिबन्धहरू 90 दिनसम्म लागू हुने जनाएको छ। खुद्रा विक्रेतालाई प्रति ग्राहक प्रतिदिन अधिकतम 200 लिटर हाई स्पीड डिजेल बिक्री गर्न निर्देश दिएको छ। यस संकटको घड़ीमा जमाखोरी रोक्नका लागि यो निर्देश अस्थायी उपाय भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जून 21 हुने नीट यूजी पुनः परीक्षाको अवधि 15 मिनटले बढ़ाएर 195 मिनटमा पुर्याएको छ। नयाँ समय दिउँसो 2 बजेदेखि 5:30 बजेसम्म हुनेछ। संशोधित परीक्षा अवधिमा अनिवार्य परीक्षा औपचारिकताका लागि आवश्यक समय समावेश छ। सुन्नुहोस् एक रिपोर्ट।
4: संशोधित परीक्षा अवधि में अनिवार्य परीक्षा औपचारिकताओं के लिए आवश्यक समय शामिल है। एजेंसी ने कहा है कि ये सुधार पिछले कई वर्षों में उम्मीदवारों से प्राप्त प्रतिक्रिया के आधार पर किए गए हैं। इसके अलावा एजेंसी ने प्रश्न पत्र पुस्तिका के साथ दिए जाने वाली रफ शीट को 2 प्रश्न से बढ़ाकर 4 कर दिया है। पुराने लेआउट के असुविधाजनक होने की प्रतिक्रिया के बाद कुछ छात्रों, विशेषकर बाएं हाथ से लिखने वाले छात्रों के लिए यह सुधार किया गया है। एनटीए ने कहा कि परीक्षा डिजाइन में छोटे छोटे सुधार भी एक महत्वपूर्ण परीक्षा के दौरान उम्मीदवारों के अनुभव पर सकारात्मक प्रभाव डाल सकते हैं। इसलिए निष्पक्षता और सुरक्षा के उच्चतम मानकों को बनाए रखते हुए परीक्षा प्रक्रिया को अधिक सुविधाजनक और उम्मीदवार अनुकूल बनाने के उद्देश्य से ये उपाय लागू किए गए हैं। इसके साथ ही उम्मीदवारों को सलाह दी गई है कि वे प्रवेश पत्र और सूचना बुलेटिन में दिए गए निर्देशों को ध्यानपूर्वक पढ़े और परीक्षा के सुचारू संचालन के लिए परीक्षा कर्मचारियों के साथ सहयोग करें। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
1: सूचना तथा प्रसारण मन्त्रालयले टेलिभिजन, रेडियो र संचार सेवा सम्बन्धी दूरसंचार नियमावली 2026 मस्यौदा सार्वजनिक परामर्शका लागि जारी गरेको छ। यो मस्यौदा पूर्व टेलिग्राफ अधिनियम

0: 1885 अन्तर्गत टेलिभिजन र रेडियो सेवाका लागि जारी भएका विभिन्न निर्देशिकालाई नयाँ दूरसञ्चार अधिनियम 2023 परिधिभित्र ल्याउने उद्देश्यले तयार पारिएको हो। नयाँ प्रावधानले सूचना तथा प्रसारण मन्त्रालय र निजी प्रसारकहरूबीच अनुमति सम्झौता गर्ने आवश्यकतालाई हटाउनेछ। यसले सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउनेछ। यसबाहेक पारदर्शी न्यायिक प्रणालीको पनि निर्माण गरिनेछ। आयकर विभाग र प्राइस वाटरहाउस कुपर्स पीडब्ल्यूसी इण्डियाले नयाँ आयकर अधिनियम 2025 अन्तर्राष्ट्रिय कर र स्थानान्तरण मूल्य निर्धारण पक्षमा एक वेबिनारको आयोजना गरेको छ। वेबिनारमा नयाँ आयकर नियम 2025 र नयाँ आयकर अधिनियम 2026 प्रभावकारी कार्यान्वयन र रूपान्तरणको प्रक्रियाको बारे छलफल गरिएको थियो। आयकर विभागकी प्रधान आयुक्त मोनिका भाटियाले विभाग र सरोकारवालाहरूको सामूहिक प्रयासलाई प्रकाश पार्नुभयो, जसले नयाँ आयकर अधिनियम 2025 सहज रूपमा परिवर्तन सुनिश्चित गरेको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले आज खाद्य एवं सार्वजनिक वितरण विभागका अधिकारीहरूसित प्याजको खरिदलाई बढ़ाउने र किसानहरूलाई थप लाभ सुनिश्चित गर्नको लागि एक बैठकको अध्यक्षता गर्नुभयो। एक सोशियल मीडिया पोस्टमा श्री जोशीले भन्नुभयो, खरिद मूल्य संशोधित गर्दै 1650 रूपियाँ प्रति क्विन्टल गरिएको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो, मूल्य निर्धारण पद्धतिमा सुधार गरिएको छ, जसले गर्दा खरीद प्रक्रिया बजारको परिस्थितिहरूप्रति अधिक प्रभावी बन्न सकोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मीडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
2: हर घर सूर्य घर।
0: यो आकाशवाणी हो। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरस र अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका महासचिव आर्सेनियो डोमिङ्गवेजले ओमानको सामुद्रिक तट नजिकै पलाउको ध्वजावाहक ट्याङ्करमा भएको हमलाको निन्दा गरेका छन्, जसमा 3 भारतीय नाविकको मृत्यु भएको छ। राष्ट्रसंघ प्रमुख प्रवक्ता स्टीफन डुजारिकले गुटेरस बढ़दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यस्तै आईएमओका महासचिवले समुद्री यात्रीहरू, नागरिक जहाजहरू र नेभिगेशनको स्वतन्त्रताको रक्षा गर्ने आवश्यकतामा जोड़ दिएका छन्।
3: We also know that there's been some ships that have been hit, notably the Citadello tanker that was hit, and a number of Indian seafarers were killed, and that is an attack that was clearly condemned by the Secretary General of the International Maritime Organization, and we fully support and second that language.
0: मध्य पूर्वको स्थितिबारे श्री गुटेरसले सबै पक्षलाई युद्धविरामको पूर्ण कार्यान्वयन गर्न र स्थितिलाई थप बढ़न नदिन आग्रह गर्नुभएको छ। खाड़ी क्षेत्रमा विकसित समुद्री सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले भारतीय नाविकहरूको सुरक्षा सुनिश्चित गर्ने अत्यधिक सावधानी अप्नाइरहेको छ। पत्तन पोत परिवहन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भन्नुभयो, सरकारले खाड़ी क्षेत्रको बदलिन्दो अवस्थालाई नजिकबाट नियालिरहेको छ र प्रत्येक भारतीय नाविकको सुरक्षा र कल्याणका लागि पूर्ण प्रतिबद्ध छ। उहाँले भन्नुभयो, विदेशमा रहेका सबै सम्बन्धित मन्त्रालयहरू, एजेन्सीहरू र मिशनहरूले आवश्यक परे समयमै सहयोग र सुनिश्चित गर्न समन्वय काम भइरहेको जनाएको छ। मिश्रको विदेश मन्त्रालयले इरान र अमेरिका बीच सम्भावित शान्ति सम्झौताको आशा व्यक्त गरेको छ। मिश्रले दुवै देशलाई जतिसक्दो चाँडो निश्चित सम्झौतामा सहमति गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने घोषणाको मिश्रले प्रशंसा गरेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जूनमा फ्रान्सको निस शहरको भ्रमण गर्नुहुनेछ। यो दुई देश फ्रान्स र स्लोभाकियाको वहाँको युरोपेली भ्रमणको पहिलो पड़ाव हुनेछ। वर्ष 2014 यता प्रधान

0: इसी की वजह से हम भारत इनोवेट्स यहां उसका आयोजन कर रहे हैं, जो कि पहली बार है कि हमने इतने बड़े पैमाने पे भारत से डीप टेक स्टार्टअप्स बाहर लाके हम एक मंच पे हम रख रहे हैं।
1: अमेरिकी नेताहरू र व्यापारिक नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा बधाई दिएका छन्। कांग्रेसका सदस्यहरू, अमेरिकी सिनेटरहरू र प्रमुख अमेरिकी कम्पनीहरूका अधिकारीहरूबाट बधाई सन्देशहरू आएका छन्। वारबर्ग पिंकसका अध्यक्ष चार्ल्स आर, प्रतिनिधि फ्रेन्स हिल, प्रतिनिधि ब्राड शेरमन, सिनेटर सिन्डी हाइट स्मिथ र सिस्कोका जितु पटेलले प्रधानमन्त्री मोदीको उपलब्धिले भारतीय जनताले उहाँको नेतृत्वमा देखाएको विश्वासलाई दर्शाएको छ। भारतीय निशानेबाज तथा एसियन गेम्सका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उनी 49 वर्षका थिए। भारतीय राष्ट्रिय राइफल संघका अध्यक्ष कालीकेशन नारायण सिंह देवका अनुसार राणाको गैराती दिल्ली स्थित एक अस्पतालमा निधन भएको हो। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मांडवियाले जसपालको निधनमा शोक व्यक्त गर्नुभएको छ। विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणराज्यलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। मेक्सिको जापोपानमा भएको समूह ए को रोमाञ्चक म्याचमा दक्षिण कोरियाले महत्वपूर्ण 3 अंक जोडेको छ। ग्रुप ए को दोस्रो म्याचमा दक्षिण कोरियाले मेक्सिको र चेक गणराज्यले दक्षिण अफ्रिकाको सामना गर्नेछन्। यसअघि गैराति भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गरिएको थियो। आज समूह बी को खेलमा सह आयोजक क्यानाडाले बोस्निया हर्जे गोविनासित खेल्नेछ। एक महिना लामो फिफा विश्वकप 2026 को भव्य उद्घाटन गैराति मेक्सिको सिटीमा भएको थियो। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिंगल्समा भारतकी पीवी सिन्धु सेमी फाइनलमा प्रवेश गरेकी छिन्। तेस्रो वरियताकी भारतीय खेलाड़ीले क्वार्टर फाइनलमा चाइनिज ताइपीकी चेन सुयुलाई पराजित गरिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ, ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकुन्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पीड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता सुनाइरहेछौं नेपाली लोकगीतहरू।

श्रोता गणेश ढुङ्गेलको स्वरमा रहेको नेपाली लोकगीतलाई सुनिरहनु भएको छ। आकाशवाणीको गान्तोक केन्द्रबाट अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार।

नमस्कार। मिडियम वेब 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। सम्पूर्ण श्रोताहरूमा हाम्रो आजको बेलुकी अधिवेशनमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। आउनु श्रोता, अब सुनौ हाम्रो आजको बेलुकी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी कार्यक्रम सौर्यगाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत प्रथममा सुनाउनेछौ श्यामु लेप्चाको आवाजमा लेप्चा गीत। त्यसपछि विश्व बाल श्रम निषेध दिवसको अवसरमा बाल श्रम एक अपराध विषयमा प्रस्तुत गर्नेछौ वार्ता। 5 लिम्बु कार्यक्रम नुसिचान अन्तर्गत प्रथममा समाचार प्रस्तुत गर्नेछौ। त्यसपछि सञ्जित्रा सुब्बाको आवाजमा सुनाउनेछौ लिम्बु गीत। त्यसपछि विश्व बाल श्रम निषेध दिवसको अवसरमा

सुनाउनेछौँ एक वार्ता। पाँच बजेर तीस मिनटमा सिक्किमी भोटिया भाषाको कार्यक्रम पाङ्गमिन्दोको अन्तर्गत प्रथममा कर्मायसी कर्मायाङजिङ अनि हिस्से दोर्जीबाट सुन्नुहुनेछ गीत। त्यसपछि विश्व बाल श्रम निषेध दिवसको अवसरमा प्रस्तुत गर्नेछौँ वार्ता। साँझ छ बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौँ हिन्दी समाचार। छ बजेर पाँच मिनटमा प्रस्तुत गर्नेछौँ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत आज सुन्नुहुनेछ बर्खे सब्जी लगाउने तरिका विषयमा। सोरेङ जिल्ला सिक्ताम टिकपुरका प्रगतिशील कृषक पेन दोजी शेर्पासँगको अन्तर्वार्ता। छ बजेर चालिस पैंतालिस अनि पचास मिनटमा प्रस्तुत गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार क्रमले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। छ बजेर पचपन्न मिनटमा सुन्नुहुनेछ अङ्ग्रेजी वार्ता अन्तर्गत चाइल्डहुड इज अबाउट लर्निङ नट अर्निङ विषयमा वार्ताकार याङ्किला लामाबाट। सात बजेर पाँच मिनटमा हामी उपस्थित हुनेछौँ कार्यक्रम नेपाली अनुरोध संगीत लिएर। सात बजेर दस मिनटदेखि सात बजेर पैंतालिस मिनटसम्म मिडियम वेबमा श्रोताहरूले आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ सरकारको बाह्र वर्ष कार्यकालमाथि एक विशेष कार्यक्रम। सात बजेर पच्चीस मिनटमा सुनाउनेछौँ यस केन्द्रबाट नेपाली समाचार। सात बजेर पैंतिस मिनटमा सुन्नुहुनेछ कार्यक्रम युवावाणी। आठ बजेर पाँच मिनटमा सुनाउनेछौँ हरिहरनको आवाजमा गजल। आठ बजेर तीस मिनटमा कार्यक्रम सुर संसार अन्तर्गत प्रस्तुत गर्नेछौ पण्डित हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन। आठ बजेर पैंतालिस अनि नौ बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। नौ बजेर पन्ध्र मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। नौ बजेर तीस मिनटमा सुन्नुहुनेछ करेन्ट अफेयर्स। अनि दस बजेदेखि रात्रि दस तीससम्म यहाँहरूलाई सुनाउनेछौँ विभिन्न हिन्दी फिल्मी गीतहरू। यसरी रात्रि दस बजेर तीस मिनटमा हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। यो तिनजेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हामी आकाशवाणी कान्तोको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ फौजी कार्यक्रम शौर्य गाथा।

मिडियम अफ 213.67 मिटर तथा 1404 किलोहर्ट्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले समय साँझको 6:05 भइसकेको छ र अब प्रस्तुत छ दैनिक ग्रामीण कार्यक्रम। आजको दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामीले लिएर आएका छौं बर्खे सब्जी लगाउने तरिका विषयमा। सोरेङ जिल्ला सिक्ताम टिकपुरका प्रगतिशील कृषक पेमदोरजी शेर्पा संघको अन्तर्वार्ता।

0: ग्रामीण कार्यक्रमका सबै श्रोताहरूलाई हाम्रो दुई कर जोडी नमस्कार र बेलुकी पख यसरी तपाईँहरू समक्ष हामी विभिन्न विषय लिएर आउने गर्दछौं। गाउँ विकास सम्बन्धी अनि खेतीपाती सम्बन्धी गाई पालन बाख्रा पालन कुराकानीहरू लिएर हामी आउने गर्दछौं र आज हामी समक्ष धेरै टाढाबाट सिक्ताम टिकपुर भन्ने ठाउँ सोरेङ डिस्ट्रिक्टमा पर्छ, उहाँबाट प्रगतिशील कृषक श्री पेम दोर्जी शेर्पा आइसक्नु भएको छ, उहाँ हुनुहुन्छ हामी समक्ष। र शेर्पाज्यू तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: अब सबभन्दा पहिला चाहिँ हामीलाई नि तपाईँले गाउँ तपाईँको गाउँ पुग्नको लागि चाहिँ अब आज बिहान त तपाईँ 4 बजी हिँड्नुभयो भनेर सुने मैले बिहानै है, र अब कुन बाटो आउनुभयो, जाँदा कुन बाटो है, र सौदाखाने बजार कुन हो, त्यहाँ छेउछाउ गाउँहरू है।
1: अब अहिले चाहिँ हामी चाहिँ अब यहाँबाट यो गान्तोकदेखि हामी जोरथाङ जान्छौँ डाइरेक्ट।
0: हजुर,
1: जोरथाङदेखि हामी जान्छौँ ड्रामदिन। हजुर, ड्रामदिनदेखि चाहिँ हामी सोमबारे पुग्छौँ। हाम्रो बजारै सोमबारे हो,
0: सोमबारे
1: बजार। हजुर, अन्त सोमबारेदेखि चाहिँ हामी उम्भमी हाम्रो घर चाहिँ जानुपर्छ 7 किलोमिटर, 7 माइल, 7 किलोमिटर पर्छ हो। त्यो जग्गामा चाहिँ अब बेसी जस्तो हाम्रोमा आलु हुन्छ आलुको सिजनमा, र अन्त बेसी जस्तो कोपीहरू हुन्छ है, मुलाहरू हुने गर्छ। र अन्त त्यहाँदेखि त्यो अब घुम्ने जग्गाहरू पनि एकदमै राम्रो छ त्यहाँ। अब हाम्रो गाउँदेखि उम्बो ओखरे भन्छ, ओखरे नागीदेखि तपाईँको उता गयो भने रिब्दी भरेङ, हजुर, त्यहाँदेखि यता हजुर, त्यहाँदेखि यता माथि उम्बो गयो भने हिल्ले, हिल्लेदेखि तपाईँको उम्बो बर्से
0: है,
1: र बर्सेमा चाहिँ एकदमै अब यो सिजनको टाइममा चाहिँ चैत वैशाखको टाइममा चाहिँ फुलहरू फुल्ने गर्छ, एकदमै राम्रो राम्रो फुलहरू फुल्छ र टुरिस्टहरू पनि आउनुहुन्छ पुरै, अन्त त्यति बेला एकदमै रमाइलो हुन्छ। र खेती चाहिँ अब हाम्रोमा अब हुनु चाहिँ हुन्छ, अलिक हाम्रोमा बेसी जस्तो त अलिक कमिला लाग्ने गर्छ, त्यसले गर्दा चाहिँ त्यो कमिलाको बारीमा चाहिँ अब के चाहिँ लाउनु पर्ने हो है,
0: कमिलाको विषयमा चाहिँ अब तपाईँले हाम्रो एग्रिकल्चर डिपार्टमेन्ट है, एग्रिकल्चर हर्टिकल्चर है, उहाँहरूले पनि दिनुहुन्छ बिजन दबाई पानीहरू त दिनुहुन्छ है। त्यहाँदेखि तपाईँले अब यो तितो चिज है, निम पत्तीहरू के निम केकहरू भन्छन् हो, त्यस्तोहरू तितो भयो भने चाहिँ अब कमिला आउँदैन,
1: तितोले
0: आउँदैन, त्यसपछि माटोमा मिसाउनु पर्यो। अनि अब तपाईँले खरानी चलाउनुहुन्छ भने खरानी पनि लाउँछन् हो, उहिलेको बुढापाकाहरूदेखि अब हामीले लाउँदै गरेको हो है खरानी आलु रोप्दाखेरि, त्यो भयो। अनि चिसो हुनु पर्यो अर्को कुरा त है, आलु उम्रेपछि अब अलिअलि अब उम्रिनको लागि पनि चिसो चिसो त चाहियो नि माटो,
1: त्यहाँदेखि
0: उम्रेपछि पानी लाउनु पर्यो,
1: पानी त लाउनु पर्छ।
0: चिसो भयो भने त कमिला आउँदैन, जहाँ सुक्खा छ त्यहाँ त अब कमिला हिँड्छ, कुरा त त्यस्तो छ। अब त्यो सबै कुराहरू मिलेर छ। त्यहाँदेखि तपाईँले अब यो बनमाराहरू, कालो बनमाराहरू है, के छ दबाईहरू, यो उनिउहरू भयो है, त्यहाँदेखि अरू गौत, गाईको गौतहरू मिलाएर के दबाई बनाउँछन् अब,
1: हजुर,
0: अङ्गेरीहरू मिसाएर पनि हेरी हेरी हुन्छ त्यो चाहिँ अब है।
1: भनेपछि हामी

0: ले नै दवाई बनाएर लाउँदा पनि हुन्छ है कमिलेको लागि
1: दवाई बनाएर लाउनु पर्यो त्यही गाउँ ठाउँमै भएको हो
0: हजुर त्यही बनमारा तितिपाती
1: तितिपाती हजुर
0: अङ्गुरीको पत्ता
1: पत्ताहरू हो हजुर त्यस्तो गर्नुभयो भने चाहिँ अब आउँदैन त्यो चाहिँ जैविक दवाई भयो नि त
0: हजुर त्यसले चाहिँ मर्नु चाहिँ मर्दैन होला हराउने होला
1: हराउने नआउने
0: नआउने
1: त्यस्तो
0: हजुर
1: नआउने हुनु पर्यो नि त कमिलालाई मन परेन भने आउँदैन अब मिठो लाग्यो भने त ऊ तापको तात आउँछ नि त एउटा आयो चाखेर जान्छ त्यहाँदेखि अर्को आउँछ त्यस्तो लाइन लाग्छ हो अब अहिले यो गरम महिनामा चाहिँ तपाईँहरूकोमा चाहिँ कोपी हुँदैछ अरूतिर कोपी छैन
0: छैन
1: भनेपछि दाम राम्रो पाउँछ त
0: दाम अहिले हाम्रोमा राम्रै भनौँ अब 30 रुपियाँ किलो 20 रुपियाँ किलो
1: हजुर
0: केजीको त्यति हुन्छ है
1: कता पठाउनु अब बिक्री गर्नु
0: हाम्रो त त्यही अब जोरथाङ लान्छ गान्तोक आउँछ यिनै आउँछ पुग्दैन पनि
1: अब तपाईँले सिलगढी पठाउनु भयो हुन्छ बिक्री हुन्छ
0: सिलगढी पनि पठायो भने हुन्छ
1: अब बेसी राख्नु पर्यो
0: निकै नै हुनु पर्यो
1: हजुर कोपी चाहिँ कति
0: कोपी त्यो हामी त्यही चाहिँ राख्छौँ 5 प्याकेट 10 प्याकेट त्यस्तो राखेर रोप्छौँ हामी
1: हजुर कति मन जस्तो बेच्नु भयो यसपालि अब बेच्नु हुँदैछ
0: बेच्नु त हामी त अब त्यही एक दुई गाडी बेच्छु
1: एक दुई गाडी
0: हजुर एक दुई गाडी बेसी त अब
1: जमिन कति छ त्यति
0: जमिन चाहिँ त्यही 1-2 एकर
1: छ अरूको पनि कमाउँदा भयो
0: हजुर अरू फाल्टो पनि कमाउँछु
1: किनभने बाँदर जमिन पुरा छ
0: हजुर पुरा छ
1: अनि नि वन्य प्राणीहरू यो बाँदरहरू लोसर के लाग्ने कतिको
0: पुरै छ नि सर बनेल पनि छ पुरै बनेलले अब योपालि इस्कुस एउटै राखेको छैन सर
1: ए हजुर
0: बनेल त यहाँ हामी तल औलसम्म आइसकेको छ त्यसलाई के गर्नुपर्ने हो
1: बारबेर गर्दा चाहिँ हुन्छ है
0: बारबेर त अब त्यसलाई अलिकति अब अलिक हटाएर खेदिएर चाहिँ भारे पनि त हुने हो जुन चाहिँ त्यो हाम्रो जङ्गलभित्रै एरियाभित्रै छ बाहिर भारेको छ त्यसले गर्दा त्यही भित्रै बिगार
1: त्यो चाहिँ अब पञ्चायतलाई भनेर त्यहाँदेखि फरेस्टलाई भन्नु पर्यो तपाईँले सोरेङमा आएर
0: फेरि यो अहिले चाहिँ यो बालुहरू पनि निस्केको छ र बर्खाको टाइममा बालुले पुरै अब बाख्राको बच्चाहरू ठुल्ठुलो बाख्राहरू सबै खाइदिन्छ
1: खोर पक्का बनाउनु पर्यो
0: हजुर मेरो पनि खाइदियो सर अस्ति ब्याउने बाख्रा ठुलो खाइदिएको सर
1: अन्त खोर कस्तो खोरमै पस्यो
0: खोरै भत्काएर पोसेको
1: ए भत्काएर
0: पोस्यो
1: खोर पनि सिमेन्टेड बनाउने
0: अब हजुर पाल्यो भने चाहिँ सिमेन्टेडै बनायो पुरै बन्द गरेर
1: इँटा लगाएर
0: हजुर अब अलिकति खेतीपाती लाउँदा पनि हो त्यस्तै भयो बनेलको हो बाँदरको डर त बाख्रा पाल्दा पनि अब ती अब जनावरकै डर अब हामी बस्तीमा चाहिँ अलिकति साह्रै पर्यो सर
1: हामी पनि कुरा उठाउनेछौँ यो विषयमा है अब वन्य प्राणीको त्यसरी रगरगी भयो भने त कसरी खेती गर्ने त्यो साह्रो पर्छ र वन्य प्राणीले नचलाउने नखाने खेतीहरू पनि गर्नु पर्यो जस्तै अब घाँस रोपेर गाई पनि त जोगाएर राख्नु पर्यो गाईको बाछा खाइदिएर
0: बाछाहरू पनि खाने रहेछ त्यो अब बाख्रा खाएको बिचमा बाख्रा छैन भने बाछा पनि खाने नै
1: त्यसो गर्दाखेरि त अलिक पक्का खालकै बनाउनु पर्यो च्यादर च्यादर लाएर हो सिमेन्टेड अब इँटा जोड लगाएरै एकखेप बनाएपछि ढुक्कै हुन्छ हुनु चाहिँ र अब यो नि बन्दकोपीलाई चाहिँ पहिला त जमिन तयार पार्नु पर्यो नि त मल माटो कसरी तयार पार्नु पहिला मनजोत गर्नुहुन्छ
0: बन्दकोपी रोप्दा चाहिँ अब हामीले पहिला चाहिँ हामी चाहिँ बेड राख्छौँ हो बेड राखेपछि त्यो अब पलाउँछ पलाइसकेपछि त्यसलाई पानी लगाउनु पर्यो हो झारु खल्नु पर्यो है त्यहाँदेखि त्यसलाई पानी लगाएर
1: पहिला त बिरुवा बनाउनु
0: हजुर बिरुवा बनाउनु पर्यो
1: बिरुवा
0: हजुर त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ अब ठिक्कै अब 6 इन्ची 5 इन्ची 6 इन्ची जस्तो कि भएपछि सार्नु पर्यो त्यसलाई
1: सार्नु पर्यो
0: हजुर त्यो सार्नुभन्दा अगाडि चाहिँ बारी रेडी हुनु पर्यो
1: हजुर धुप खनेर
0: बारी खुनेर रेडी बनाउनु पर्यो यस्तो जिलोटहरू फङ्माहरू डोराएर एकदमै रेडी हुनु पर्यो हो त्यहाँदेखि मल बनाएर मलहरू गिराउनु पर्यो कप्टाउनु पर्यो त्यहाँदेखि चाहिँ त्यो मल फङमा फिट्यो त्यहाँदेखि चाहिँ डोप खुनेर चाहिँ रोप्नु पर्यो रोपेर त्यहाँदेखि त्यसलाई फेरि एकैचोटि रोप्दा डाइरेक्ट रोप्दाखेरि त्यो सुकेर जान्छ फेरि त्यसलाई पानी लगाउनु पर्यो
1: पानी लगाउनु पर्यो
0: हजुर 2-3 दिन बादमा फेरि पानी लगाइबस्नु पर्यो त्यहाँ त्यस्तो प्रकारले चाहिँ हामी जगाउँछौँ
1: मल चाहिँ तपाईँले बाख्राको बडकुला हाल्नुहुन्छ कि
0: हामी गाईको हाल्छौँ बाख्राकोले चाहिँ हामीले झन् कमिला लाग्ने डर हुन्छ कि
1: ए
0: त्यसले गर्दा चाहिँ हामी गाईको मल हाल्छौँ
1: गाईको मल अब तपाईँको गाईको मल पनि पचेको मल हाल्नु पर्यो
0: पचेको मल पुरानो मल
1: पुरानो
0: नयाँ मल हुँदैन
1: हजुर नभए यो खुम्रे किराहरू लाग्छ नि त
0: हजुर हजुर
1: त्यस्तो हुन्छ र किरा नलाग्नुको लागि चाहिँ अब सागसब्जीमा होइन अदुवाहरू कुहुने अब सुन्तलाहरू कुहुने बिग्रिने त्यस्तो कुराहरू छ त्यो चाहिँ अब बारी सफा पनि हुनुपर्छ
0: हजुर
1: बारी सबै त्यो कुहिएको के अब रोग लागेको चिजबिज छ भने त्यो सबै निकालेर फ्याँक्नु पर्यो हो त्यहाँ राख्नु भएन नभए त्यही फैलिन्छ नि त फेरि अदुवा कुहिएको छ अदुवा कुहिएको त्यहीँ छ बारीमै छ भने त अर्को बाली अदुवा रोप्दा पनि त्यही बिमार लाग्छ नि त हो बारी सफा गर्नुपर्छ भन्छन् तपाईँले बारीमा चाहिँ नि यो पात पतिङ्गरहरू डढाउनुहुन्छ कि कुहाउनुहुन्छ
0: हामी चाहिँ त्यो अब अलिक चाहिँ कुवाउँछु र अनि त्यो जुन चाहिँ अब जिलोटहरू हुन्छ नि त्यो अब यस्तो कल्लाहरू ताचेको हुन्छ नि तिनीहरू चाहिँ डोडाउँछु अलिक त्यो गाईको गसिटहरू हुन्छ नि त्यो नखाको गसिटहरू त्यस्तो डोडाएर चाहिँ त्यो लगाउँछु त्यो लगायो भने चाहिँ हाम्रोमा अब यसो मैले विचार गर्दा चाहिँ त्यो लगायो भने चाहिँ अलिकति कमिलाहरू लाग्दैन रहेछ हजुर त्यो फङ्गाहरू लगायो भने चाहिँ त्यस्तो गरेर चाहिँ हामी रोप्छौँ
1: तर तपाईँको नडराएकै राम्रो हो डराउँदा चाहिँ अब त्यहाँ कतिवटा चाहिने हुन्छ नि भित्र जस्तै गनेउलाले काम राम्रो गर्छ होइन गनेउला मर्छ कतिवटा राम्रो किराहरू पनि काम लाग्ने किराहरू पनि मर्छ
0: भनेपछि हामीले डराउनु नहुने
1: डराउनु हुँदैन तपाईँले आगो बाल्ने ठाउँमा जहाँ अब गाईको खोलेर बसाल्नुहुन्छ जहाँ अगेन छ नि त्यहाँ त आगो बाल्नुहोस् तर जतासुकै आगो बाल्नु चाहिँ राम्रो होइन पाप पनि हो अलिकति हो पाप धर्मको कुरा गर्नु हो किनभने त्यहाँ भएको मर्छ नि त
0: है
1: जीवाणुहरू तिनीहरू पनि काम त गरिरहेको हुन्छ नि त हामीले आँखाले पनि देख्छौँ त अब जैविकमा चाहिँ त्यो राम्रो होइन डराउनु हुँदैन जैविकमा चाहिँ
0: हुन्छ
1: त्यस्तो छ र तपाईँको हाँगा बिगा के छ त्यस्तो छ भने चाहिँ अब त्यो जुन चाहिँ कुँदैन त्यो त अब तपाईँले गाईको खोले पकाउँदा अथवा घरमै पानी तताउँदा ओर्दा अँगेनामा हाल्नुहुन्छ अँगेना बनाएको छ हो त्यो त त्यहाँ त ठिकै छ नि त तर जसकै बारीमा डराउनु चाहिँ भएन र अब अरू कुराहरू चाहिँ तपाईँले अब गाई कति माउ पाल्नु भएको छ
0: गाई अहिले चार माउ छ
1: चार माउ छ भने त कुन जातको गाई
0: गाई त हाम्रो अब राम्रो त छैन हामी किन्नु सक्दिनौँ
1: पाहाडे गाई त
0: छैन अब यताकै लोकल गाई
1: पाहाडे गाई पाल्नु आउँदै झन्
0: पाहाडे गाई पाल्नुको लागि त फेरि निकै नै चाहिन्छ
1: कम्ती दिन्छ तर महँगोमा बेच्नु पर्यो कम्ती दुध दिन्छ नि त पाहाडे गाई
0: कम्ती दिन्छ
1: हतपत बिमार हुँदैन पाहाडे गाई मर्दैन त्यस्तो छ नि त अब नि कोपी चाहिँ अब कति वर्षमा कति खेप चाहिँ लाउनुहुन्छ तपाईँले
0: कोपी त एकै खेप मात्रै हो
1: एकैखेप
0: यही टाइममा
1: पछि जाडोमा त हुँदैन
0: अन्त आलु चाहिँ हाम्रोमा दुई टाइम हुन्छ
1: दुई टाइम हुन्छ
0: हिउँदे बर्खे
1: ए अन्त सोमबारेको आलु भन्छन् हो
0: हजुर हजुर सोमबारेको आलु भन्ने छ त अन्त
1: आलु तर एउटै खालको छ है
0: आलु आलु जात त आलु त तिन चार जातको हुन्छ नि सर
1: हुन्छ है नाम छ यसको
0: हजुर रातो आलु रातो आलु भन्छ भिटे आलु है सेतो आलु निलो ठसे
1: हजुर हो सबै किसिमको
0: ठारे आलु
1: हजुर
0: पाँच छ किसिमको हुन्छ आलु
1: हजुर अदुवा चाहिँ रोप्नुहुन्न तपाईँहरू
0: अदुवा चाहिँ हाम्रोतिर अलिक हुँदैन
1: हुँदैन
0: चिसो अलिक हुँदैन
1: पछि विन्टरमा चाहिँ के लाउनुहुन्छ जाडो महिनामा चाहिँ हामी चाहिँ त्यति बेला कोपी लाउँछौँ
0: त्यति बेला हामी कोपी पनि लाउँछौँ त्यति बेला हामीले मुलाहरू रुन्छ
1: मुलाहरू
0: मुला
1: हजुर मुला गाजर
0: मुला अब गाजर मुलाहरू अब यति बेला रोप्नु सुरु भयो नि
1: सुरु भयो है
0: सुरु भयो
1: बिजन चाहिँ
0: हजुर बिजन हामी नै राख्छौँ
1: ए हजुर किनेर ल्याउनु पर्यो
0: हजुर किनेर
1: एग्रिकल्चर डिपार्टमेन्टले दिनुहुन्छ नि त
0: डिपार्टबाट पनि दिनुहुन्छ
1: दिनुहुन्छ त्यहाँ तपाईँको गाउँमा नि अफिस छ कि छैन एग्रिकल्चरको हर्टिकल्चरको
0: अफिस छ नि सर
1: छ है
0: छ
1: अब दिनुहुन्छ बिजनहरू आउँछ
0: पाउँछ पाउँछ
1: मलहरू
0: मलहरू पनि पाउँछ
1: हजुर
0: त्यो पनि लगाउँछौँ हामी
1: हजुर हजुर अनि यो माटो माटोको जाँच गर्नुपर्छ भन्छन् हो
0: हजुर त्यो माटोहरू पनि गर्छ
1: त्यहाँदेखि उहाँहरूले त्यो कृषि चुन भन्ने दिनुहुन्छ
0: हजुर
1: त्यो सेतो सेतो
0: चुना हजुर त्यो पनि दिन्छ सर
1: हजुर त्यो जमिनमा लाउनु पर्यो तपाईँले
0: हजुर
1: लाएर जोतेर छोडिदिनुपर्छ होला
0: हजुर त्यसलाई चाहिँ अब बनाउनुभन्दा अगाडि छर्नु पर्यो
1: हजुर
0: छरेर चाहिँ त्यहाँदेखि जोत्नु पर्यो जोतेरपछि चाहिँ बारी बनायो फाटफिट भइहाल्छ त्यो माटोसँग
1: तर छर्ने बित्तिकै अरू सागसब्जीहरू लाउनु हुँदैन होला नि त
0: लाउँदैन छर्ने बित्तिकै
1: अलिक टाइम लाग्छ
0: अलिक दिन राख्नु पर्यो
1: र अब अरू चाहिँ तपाईँले अब चार माउ गाई है मल त निकै हुन्छ
0: मल निकै हुन्छ
1: पत्करहरू पनि त्यहाँ प्रशस्तै पाउँछ
0: पाउँछ
1: तपाईँले अब अरू सब्जीहरू चाहिँ धेरै लाउनु सक्नुहुन्छ कम्ती जमिनमा धेरै उब्जनी गर्न सक्नुहुन्छ
0: हजुर हजुर
1: मल मेन त मलै हो
0: मल मल छ भने जे पनि भइहाल्छ
1: हजुर हजुर भइहाल्छ नि त अन्त अरू मौरी पालनहरू त छैन
0: मौरीहरू छैन
1: फुल पनि छैन फुलको खेती
0: फुलहरू हुन्छ फुलहरू पनि
1: कुन फुलहरू हुन्छ होला
0: फुलहरू हामी त त्यही हो आर्किड रोप्छु है सयपत्रीहरू
1: ए
0: अब घरकोमा यसो रोप्यो भने चाहिँ अलिकति अब अलिक घरहरू पनि उज्यालो हुने गर्छ
1: राम्रो देख्छ
0: हेर्दा पनि अलिक राम्रो
1: त्यसले गर्दा धान खेती त हुँदैन है
0: धान त हुँदैन हाम्रो धान चाहिँ ड्रम दिनमा मात्रै हो
1: तपाईँले अब सबै ढुकै चामल किनेरै खानु पर्यो
0: हामी त किनेरै खानु पर्यो
1: हजुर हजुर अब जमिन खनजोत गर्नको लागि चाहिँ कतिजनाले गोरु पालेको हुन्छ हो
0: हजुर
1: गोरु जोत्ने छ सिस्टम कति ठाउँमा चाहिँ अब पावर टिलरहरू भन्छन् डिपार्टमेन्टले दिनुहुन्छ त्यहाँ पावर टिलरले जोत्नुहुन्छ तपाईँहरूको ठाउँमा चाहिँ
0: हाम्रोमा अब कति त अब त्यो गोरु हुनेले गोरु जोत्छ नहुनेले चाहिँ त्यो अब तेल ल्याएर जोत्छ अब त्यो अलिकति अब यसो अब तेल लाउने अब यसो किरा गरेर अब त्यस्तो प्रकारले जोत्छ
1: तपाईँको के छ गोरु छ कि
0: गोरु छैन म त्यो मिसिनै लगाउँछु

0: ए मिसिनै
1: कोही
0: लाउनु
1: बेला हजुर, अब कोही बेला अब नाभिएको टाइममा यसो गोरु पायो भने गोरु पनि जोतिहाल्छु।
0: ए अब गोरुमा पनि फेरि हलो बनाउने मान्छे चाहियो
1: हजुर, अब गोरु जोत्ने मान्छेको त हुन्छ नि सर, हल ज सब सेटै बनाएकै हुन्छ
0: होइन। हलो चाहिँ भाँचियो अरे हलो हो, बनाउने मान्छे त हुनु पर्यो नि त गाउँमा।
1: हजुर हुनु पर्यो,
0: छन् होला नि त,
1: छ बनाउने पनि छ,
0: जुवा बनाउनु
1: जुवा बनाउने
0: त्यसै सजिलो छ
1: हजुर।
0: जान्नु पर्यो फाली करुवाहरू चाहियो
1: हजुर,
0: जोतारो हजुर, र अरू अब तपाईँले नि बाख्राको मल चाहिँ केमा लाउनुहुन्छ तपाईँले?
1: बाख्राको मल चाहिँ हामी चाहिँ पुरै निकै राखेर मात्रै त्यो लगायो भने त, नभए त्यो चाहिँ बाख्राको मल चाहिँ हामी चाहिँ चलाएको छुइनँ अहिलेसम्म,
0: चलाउनु भएको छैन
1: हजुर।
0: कडा मल हो तर डल्ले खोर्सानीमा हुन्छ भन्छ,
1: डल्ले खोर्सानीमा चाहिँ पुरानो भएपछि चाहिँ लाउँदा चाहिँ डल्ले खोर्सानी चाहिँ पिरो हुन्छ भन्छ।
0: ए
1: बाख्राको मल लगाएको चाहिँ हो, तर हामी चाहिँ अब डल्ले खोर्सानी पनि हामी रोप्नु रोप्छु
0: रोप्नु,
1: तर अब अलिक कम्ती कम्ती रोप्दैछ, अब बढाउँ भन्दैछ त्यसलाई
0: अलिक बढाउँ। अरू त्यहाँ तपाईँहरूको गाउँमा नि स्कुलहरू चाहिँ कुन कुन स्कुलहरू छ कतिसम्मको पढ्नुको लागि?
1: स्कुल हाम्रोमा त्यही 8-10 छ
0: हजुर,
1: 5-8-10 हजुर।
0: नाम चाहिँ स्कुलको
1: नाम हाम्रो 5 छ हाम्रो सप्रेनागी,
0: सप्रेनागी
1: है, त्यहाँदेखि 10 छ ओखरे,
0: ओखरे जानु पर्यो
1: हजुर, 10 ओखरे, अन्त 11-12 छ रिब्दीमा पनि छ,
0: अहिले रिब्दीमा,
1: रिब्दीमा खोलेको छ।
0: त रिब्दी पुग्नुलाई त कति टाइम लाग्छ तपाईँहरूको गाउँबाट?
1: टाइम हाम्रोबाट लाग्छ
0: निकै लाग्छ,
1: लाग्छ 2-3 घन्टा जस्तो लाग्छ।
0: कसरी जानु त्यहाँ त फेरि
1: त्यही त
0: धाएर पढ्नु पर्यो केटाकेटीलाई चाहिँ 12 पढ्नुको लागि,
1: 12 पढ्नु चाहिँ अलिकति हाम्रो चाहिँ रिप्ती चाहिँ टाढो पढिदियो,
0: 11-12 पढ्नु त साह्रो पर्यो नि
1: हजुर।
0: हिँड्नु पनि तपाईँहरूको यो वन्य प्राणीले गर्दा नि
1: हजुर,
0: हिँड्नु पनि एक्लै दुक्लै हिँड्नु पनि डर सरी
1: त्यस्तो छ हजुर
0: हो, बनेल र यो
1: अब हिँडेर त लाग्छ 2-3 घन्टा पनि बेसी नै लाग्छ,
0: बेसी लाग्छ
1: हजुर, त्यही जङ्गलको बाटो हिँड्नुपर्छ
0: हो, जङ्गलको बाटो हिँड्नुपर्छ, डर छ, डर हुन्छ नि केटाकेटीहरू, पढ्नु चाहिँ अलिकति अप्ठ्यारो भयो नि त, केही उहीँ बस्नु पर्यो
1: हजुर,
0: उहीँ बसेर पढ्यो भने चाहिँ
1: पढ्नेलाई पनि अब साह्रै छ बिचराहरूलाई
0: हो, साह्रै छ। त्यहाँ बेसी जस्तो खेती चाहिँ के हुन्छ तपाईँहरूको गाउँमा? अरू अरूहरूले पनि कोपी नै लाउनुहुन्छ कि?
1: हाम्रोमा त अब कतिले अब बेसीले आलु रोप्नु, आलु रोप्नेले आलु रोपिबस्छ हो, कोपी रोप्नेले कोपी, गाजर रोप्नेले गाजर पनि हुन्छ, अन्त त्यहाँदेखि त्यही मुलाहरू रोप्छ त्यस्तै प्रकारले,
0: मुलाहरू गाजर त्यही हो,
1: कोपी आलु त्यति नै हो,
0: धनियाँहरू
1: धनियाँहरू पनि हुन्छ,
0: धनियाँ हुन्छ, धनियाँमा त फाइदै छ नि,
1: धनियाँ त फाइदै छ, धनियाँ
0: 20-22 दिनमा भइहाल्छ
1: हजुर, छरेर तपाईँको पानी लगाएपछि
0: हजुर
1: त्यो भइदियो गयो।
0: अब सानो गरामा रोपेको छ भने धेरै नै कति मुठा आउँछ आउँछ त्यहाँ त हो
1: हजुर,
0: अब 10 रुपियाँ मुठाले, 20 रुपियाँ मुठाले, 15 रुपियाँ मुठाले पनि निकै भइहाल्छ नि त
1: हजुर।
0: अब कम्ती जमिन हो बेसी उब्जनी सजिलो
1: सजिलो,
0: तपाईँले अब सबै अब मिलाएरै गर्नु पर्यो, हर्दी खेती गर्नु पर्यो हर्दी, अन्त हिउँ त लसुनहरू हुँदैन तपाईँको?
1: लसुन पनि हुन्छ, लसुन पनि रोप्छु नि सर,
0: लसुनमा फाइदा छ नि
1: हजुर,
0: लसुन त अब तपाईँको बाँदरले पनि चलाउँदैन, अरू कुनैले पनि पशुहरूले एनिमलहरूले प्राणीहरूले अब मन पराउँदैन लसुन हो
1: हजुर,
0: अन्त लसुनले चाहिँ दबाईको काम गर्छ, त्यही जहाँ तपाईँले रोप्नु भएको छ नि त्यहाँ पनि त्यहाँ भएको किराहरू पनि मर्नु सक्छ नि त, मतलब लाग्दैन अरू आउँदैन, मर्नु त मर्दैन, नमरे पनि आउँदैन अरूहरू, मन पराउँदैन नि त अब लसुनको गन्ध हो, त्यस्तो हुन्छ नि त, जस्तै अब कमिला आउँदै आउँदैन नि लसुन रोपेको छ भने त
1: हजुर,
0: त्यस्तो हो नि त। तपाईँले लसुन रोपेको ठाउँमा चाहिँ आलु रोप्नुहोस् हो, त्यहाँ त्यो लसुनको गन्धहरू बसेको हुन्छ कि, नभए अलिअलि लसुनको त्यो कुचेर नि छर्किनु भयो, अन्त त्यो त्यसको पातहरू हुन्छ नि त्यस्तोहरू नि त्यहाँ छ भने नि भइहाल्छ
1: है, त्यो पनि
0: लसुनले पनि गर्छ नि। त्यहाँदेखि तपाईँको फर्सी फलेको छ अरे हो, फर्सी फलेको छ, अब बाँदरले लान्छ अथवा लोथर के केले लान्छ भनेदेखि त्यो फर्सीलाई चाहिँ वरिपरि गोबर लगाइदिनुहोस् हो, गोबर लगाइदियो भने त अब गोबर मन पराउँदैन खाँदैन हो, जोगिन्छ
1: हजुर,
0: बेला बेला जाँदै के हो लगाइदिनुपर्छ, पानीले पखालिहाल्यो भने हो, लौकाहरू भयो हो, गोबर छ्यापिदिनुपर्छ, छ्यापिदिनु भयो भनेदेखि हो त्यस्तो अलिक बचाउन सकिन्छ, कतिवटा उपायहरू नि अब
1: हजुर।
0: र अब के भन्न चाहनुहुन्छ, खेती चाहिँ कस्तो प्रकारले गर्नुपर्छ? अब हाम्रो केटाकेटीहरू कतिजना पढे लेखेको भाइ बहिनीहरू नि खेती गर्न अलिक अल्छी गर्छन्, तपाईँहरूको गाउँतिर कस्तो छ
1: त्यो? त अब अहिले यो खेतीपाती भन्ने त अहिले अब हाम्रो पालासम्म मात्रै होला जस्तो लाग्छ सर,
0: केटाकेटीहरूले
1: किनभने अब केटाकेटीले बिउ बिजन कति बेला राख्नु है
0: त्यो थाहा नै छैन,
1: थाहा छैन है, कति बेला आलु खुन्नु त्यो थाहा छैन, कति बेला रोप्नु त्यो यादै हुँदैन, र जति अब सिक्नेले चाहिँ सिकिहाल्छ है, अब यसो हेरेर सिक्छ, अब नसिक्नेले त अब छैन।
0: तपाईँहरू केटाकेटीले सिकाउनुहुन्छ होला नि?
1: हामी त सिकाउँछौँ सर, अब बस्तीमा त हामी त अब खेती त लाउनै पर्यो,
0: लाउनै पर्छ,
1: त्यसले गर्दा अब हामी त अलिक सिकाउँछ पनि, अब घाँस काट्नु सिकाउनु पर्यो, पत्का छोड्नु सिकाउनु पर्यो, दुध दुहनु सिकाउनु पर्यो
0: हजुर,
1: त्यसले गर्दा

0: सिकाउँछ सर
1: बस्तीमा बसेछ त हामीलाई त त्यस्तो सिकाएन नि त पहिला हामीले गऱ्यौँ त अन्त
0: हजुर त्यो त अब आफैले पनि गर्नु पर्यो नि
1: हजुर हजुर अब केटाकेटी लाउनु पर्यो अब बस्तीको केटाकेटीहरूले त अब कहाँ जानु छेउमा बजार पनि छैन
0: छैन
1: अन्त बजार गएर रङ्गाल्यौँ घुमौँ मोबाइल खेलौँ भन्ने पनि छैन अन्त बस्तीमा बसेपछि त अब काम त गर्नै पर्यो होइन अब सानो छँदाखेरि अब बाख्रालाई अलिकति भए पनि घाँस लिएर आइज भन्यो अलिक ठुलो भएपछि बाछीलाई घाँस लिएर आउन पुर्याउँछ उसले त्यहाँदेखि अलिक ठुलो भएपछि माउलाई पुर्याउनु थाल्छ हो त्यहाँदेखि अलिक ठुलो भएपछि अलिक कसिएर भारी ल्याउँदाखेरि त्यही माउ र बाछालाई पुग्ने गरी भार अब हामीले घाँस त्यसरी पुर्याउँथ्यौँ हो उहिले उहिले त्यसरी काट्थ्यौँ पहिला चाहिँ बाख्राले क्या बाख्रालाई अलिकति घाँस लिएर आउने अब हो सार्नु छ सक्दैन नि त त्यो हो त्यस्तो तपाईँहरूले नि अब यो गाउँठाउँमा नि अब यो हाततिर चलाउँदाखेरि नि जस्तै अब खुकुरी चलाउनु पर्यो बनचरो चलाउनु पर्यो अब केटाकेटीहरूलाई चाहिँ अब डरै हुन्छ त अब खुकुरी चलाउँदाखेरि है बाम्फोक चलाउँदाखेरि बनचरो चलाउँदा अब खुट्टामा लाग्छ कि दाउराहरू काट्दा त्यो चाहिँ कस्तो पाराले गर्नुहुन्छ
0: त्यो त अब डरै हुन्छ अब हामी त अब हतियार त ठुल्ठुलो त दिँदैन
1: नचला भन्नु
0: नचला दिँदैन
1: हजुर हो डरै हुन्छ नि
0: डरै हुन्छ
1: आफैले पनि अब बाँसहरू काट्दा जोगिएर
0: आफै पनि जोगिनु पर्यो
1: बाँस फोर्दा ओर्दा
0: हजुर
1: तपाईँहरूकोतिर कुन खालको बाँस पाइन्छ
0: हाम्रोमा त्यति बाँस हुँदैन अलिक तल तल मात्रै हो माथि हाम्रो नागी उता उम्बो साप्रे नागीमा हुँदैन
1: कुन रुख छ कुन खालको त्यहाँ चाहिँ अब
0: हाम्रोमा त माथि त है उतिस हुन्छ है त्यहाँदेखि गुराँस हो
1: ए गुराँस
0: त्यहाँदेखि त्यही अङ्गिरीहरू हुन्छ
1: हजुर
0: भन्टे पनि त्यति साह्रो हुँदैन हाम्रोमा अलिक माथि माथि मात्रै लेकमा हुँदैन
1: गाईलाई चाहिँ कुन चाहिँ घाँस दिनु हुँदैन
0: विशालदेशी त अङ्ग्री भएन भोलो भएन अरू त सबै नै हुन्छ
1: अब तपाईँको नि गाई ब्याउने छ अरे हो अब गाई ब्याउनु सकेन भनेदेखि के गर्नुहुन्छ बाछो अलिकति निस्केर अब उयो भयो हो रोक्यो भनेदेखि त छेउछाउमा डक्टर भेटिन्छ भेटिँदैन
0: डक्टर हाम्रोमा छ नि
1: हुनुहुन्छ है
0: एनिमल हस्बेन्ड्री डक्टर फोन गरे पनि आइपुगिहाल्छ
1: त्यो चाहिँ राम्रो एआईहरू गर्नुहुन्छ गाईलाई
0: एआई गर्छु सर
1: एआई नै गर्छु गोरु लाउनु
0: गोरु लाउनु
1: र अब तपाईँले अब अरू नयाँ खेतीहरू के सोच्नुहुँदैछ अब गर्नुको लागि अलिक कमाई बेसी अब मान्छे पनि काम गर्ने कम्ती हो अब जस्तै फलफुल आएर छोडिदिनु भयो अब त्यसलाई त स्याहारिरहनु परेन
0: अब त्यही अब अलिअलि आफैलाई खानु चाहिँ पुग्छ
1: होइन खाना पुग्छ
0: त्यो
1: त अब खेती त गर्नै पर्यो नि त
0: खेती त फेरि लाउनै पर्यो
1: लाउनै पर्यो नि त अब नभए त अब हामी बजारमा बस्ने काम पनि पैसा छ अरे हो
0: बारी बाँझो राख्दा पनि बाँझो राखिसै भन्छ
1: होइन बाँझो राखेर पनि आफूले खान पुग्दैन
0: खान पुग्दैन
1: खेती त अब त्यो गर्नुपर्छ अब गर्नु पनि पर्छ लाउनु पनि पर्छ जोगाउँदै गर्नु पनि पर्यो अब सरकारलाई पनि भन्नु पर्यो है वन विभागलाई पनि भनेर अब एमएलए साहबहरूलाई है मन्त्री महोदयहरूलाई पनि भनेर के कसो गर्नुपर्ने है अलिकति अब कम्पेन्सेसन दिनु पर्यो उहाँहरूले त्यस्तै ठाउँमा बस्नेहरूलाई कम्पेन्सेसन अलिक पैसाहरू दिनु पर्यो होइन नभए त अब उहाँहरूको नोक्सान लाग्छ होइन त बाख्रा खाइदियो बाख्रा अब त्यो त नोक्सान भयो नि त भरपाई कसले गर्ने अब सरकारले दिनु पर्यो नि त त्यो त होइन त्यस्तो हुन्छ र अब खेती त अब तपाईँले अब नानीहरूलाई पनि हाम्रो केटाकेटीहरूलाई खेती गर्नुपर्छ भनेर किनभने सिक्किम त जैविक राज्य हो नि त अन्त जैविकको त अब तपाईँको डिमान्ड थुप्रो छ नि त जस्तै अब कोपी नै तपाईँको पुगेको छैन अब सिलगढी आयो भने त्यो कोपी बिकिहाल्छ गान्तोकमै पुगेको छैन तपाईँहरूको कोपी हो अब यत्रो मान्छेले खानुपर्छ सब्जी अब गर्मी महिनाको कोपी होइन लेकको कोपी राम्रो हुन्छ स्वादिलो हुन्छ अब अर्ग्यानिक अब मिठो त हुन्छै हुन्छ अब ताकतिलो पनि हुन्छ हो अन्त बिटहरू पनि राम्रो हुन्छ बिट लाउनुहोस् हो बिट पनि निकै रोप्नुहोस् बिट गाजर जे जे हुन्छ अलिकति है अब त्यहाँदेखि आलु पनि निकै नै लाउनुहोस् हो त्यो गरेर बारबेर गरेर कस्तो पाराले हुन्छ अब है सिस्नु घारी बनाइदियो भने नि पस्ने थिएन होला हौ कतिवटा वन्य प्राणीहरू त
0: सिस्नुतिर त पोसा सर
1: सिस्नु
0: पारि
1: अब तपाईँले चाहिँ सरकारसँगै मिल्नुपर्छ यो कुरा चाहिँ एमएलए साहबहरूसँग कुरा गरेर कस्तो पाराले गर्नुपर्ने है एकखेप चाहिँ बारबेर मजाले पक्का खालको भयो भने त अब बाख्राखोर पक्का बनाउनु भने त ढुकैलाई भयो गाईको पनि अब अलिकति घाम आउने खालको हुनु पर्यो दैलो लाउने बन्द गर्ने त्यस्तो खालको
0: त्यस्तो हजुर अब चाहिँ त्यो सिस्टम गर्यो भने चाहिँ हुन्छ
1: दैलो खोल्नै
0: पर्छ
1: घामहरू यसो छिर्ने त्यतापट्टि पूर्वपट्टि फर्काएर नि घाम चाहिँ आओस् गाईलाई, नभए त सेफ लाग्छ नि त।
0: हजुर, ठिक है।
1: त्यहाँदेखि तपाईँको गाईको थलो कस्तो छ र मलखाडी कस्तो छ?
0: मलखाडी त अब हाम्रो यस्तो बारेर बनाएको हुन्छ मल राख्ने जग्गा हो।
1: ए हजुर, पानी पर्दा सबै हिलो हुन्छ र मल?
0: अहिले माथि छाना लगाउँछु,
1: छाना लगाउँछु,
0: छाना लगाएर राख्नुपर्छ। त्यो चाहिँ रस बग्दैन, पानी दिँदैन, रस सबै लगिहाल्छ नि त,
1: लगिहाल्छ नि बगाएर,
0: त्यसले गर्दा छ।
1: हजुर, तपाईँले अब यस्तो हुन्छ नि मल खाली माथि अब गोबर सोर्यो फ्याँक्यो मलखाडीमा, अन्त नयाँ पुरानो मल सबै फिटिन्छ त, त्यो चाहिँ कसरी गर्नुहुन्छ?
0: त्यो अलग अलग राख्छु,
1: ए अलग
0: नयाँ अलगै पुरानो अलगै। अब त्यो पुरानो चलाउँदा पुरानो चलाउनु पर्यो, नयाँलाई लाग्नेलाई नयाँ लगाउनु पर्यो।
1: ए हजुर, पुरानो चाहिँ अलिकति उयो हुँदाखेरि उता सार्दै गयो, पाक्दै जान्छ,
0: त्यसो गर्दै
1: त्यसो गर्नुपर्छ, नभएदेखि त सबै
0: फाटफिट भयो,
1: त्यो त भएन
0: भएन कामै दिन्न।
1: हजुर, तपाईँको अब साप्रे नागी है, त्यहाँबाट चाहिँ माथि नेपाल बोर्डर चाहिँ कति टाढा पर्छ?
0: नेपाल बोर्डर तपाईँको यताबाट यता रिब्दीदेखि उता गयो, गर्केसम्म दिन उता गएपछि त पुगिगयो नि बोर्डर छ, सन्तापुर यता उहीपट्टि हलुटदेखि त पुगिदिएको नेपाल बोर्डर।
1: तपाईँको गाउँबाट माथि उँभो जाँदा चाहिँ कहाँ पुग्छ? जङ्गलै जङ्गल,
0: हाम्रोबाट जङ्गलै जङ्गल त हिल्ले,
1: ए हिल्ले पुग्छ,
0: हिल्ले हजुर।
1: ओह्रालो तल चाहिँ,
0: ओह्रालो चाहिँ उँधो चाहिँ ओह्रालो गयो भने तल रमङ, रमङ खोला भन्ने भन्छ नि, त्यहाँ पुग्छ।
1: छेउछाउको गाउँहरू चाहिँ?
0: छेउछाउको गाउँ चाहिँ छक्काले,
1: ए छक्काले छ, छक्काले बियम,
0: छक्काले बियोङ,
1: हजुर हजुर
0: है, त्यहाँदेखि अलिकति त अन्देन हटाबान।
1: तपाईँकोतिर नि यो अम्लिसो हुन्छ हुँदैन?
0: अम्लिसोमा त हाम्रो त घाँस बेसी जस्तो
1: अम्लिसो है, अन्त कुचो बिग्छ त?
0: कुचो चाहिँ कुचो पनि अब पोहोरदेखि त बिक्नु छोडेको छ,
1: किन
0: कुचो दाम छैन सर पनि के भयो, कुचो चाहिँ पोहोरदेखि चाहिँ बिकेन, योपालि पनि बिकेन।
1: ए जोरथाङ ल्याउनुभयो?
0: एकदमै हजुर, जोरथाङमा अस्ति कम्ती कम्ती बिक्दै थियो, त्यो पनि बिक्नु छोड्यो, बिक्नु छोड्यो
1: कुचो।
0: अब कुचो भएन भने त हामी त घाँस त दुई खेप काट्छ नि, अन्त अब कुचो हुने छ भने पो एकखेप काट्यो, कुचोको लागि राख्छ हो, त्यस्तो गर्दाखेरि दुई खेप काट्यो, घाँस पनि राम्रो अगाडिको काट्ने बेला भएको ठिकै काट्यो, त्यहाँदेखि अर्को पालि फेरि आइराखेको हुन्छ, घाँस पनि कमुलो पनि हुँदैछ त्यसको, दुई खेप काट्यो।
1: अब नि उहिले उहिले चाहिँ भेडा बाख्रा भनिन्थ्यो हो, भेडा छैन अहिले, बाख्रा मात्रै छ। तपाईँको गाउँमा भेडा छ कि छैन होला?
0: भेडा छैन, मासियो
1: मासियो है।
0: अहिले भेडा चाहिँ अब पहिला गोठ हुँदा मात्रै हो, जङ्गल खुल्ला हुँदा, जङ्गल फरेस्ट खुल्ला हुँदा, त्यसले गर्दा फरेस बन्द भएकोदेखि चाहिँ छैन।
1: ए अच्छा, तपाईँहरूकोतिर नि तपाईँको गाउँमा त अब दाउरा त थुप्रो छ, अब तपाईँहरूले चाहिँ एलपिजी ग्यास चलाउनुहुन्छ कि दाउरै बाल्नुहुन्छ?
0: हामी अब अलिक ग्यास पनि चलाउँछौँ, दाउरा पनि बाल्छौँ, दाउरा बाल्नै पर्छ,
1: किनभने
0: ग्यास मात्रै त अब बस्तीमा अब साह्रै पर्छ, ग्यास पनि अब आउँदैन, आगो बालेर
1: है, दाउरा त थुप्रो छ आखिरी, तर दाउरा चाहिँ तपाईँले अब सुकाउनु पर्यो, माटो साटो लागेको छ भने टक्टर गएर, अब नभए त धुवा आउँछ हो, अब धुवा आएको पनि राम्रो त होइन, टाउको दुख्छ हो। हवस्, अब आज यसरी भेटघाट भयो है, त्यति यति टाढादेखि आउनुभयो हो, तपाईँलाई धेरै धेरै धन्यवाद है। खेती बढाएर लानुहोस् हो, अब केटाकेटीहरूलाई पनि अलिक सिकाउनुहोस्, गाउँले केटाकेटीहरूलाई,
0: हजुर अब त्यसै गर्नु पर्यो सर, सिकाउनु पर्यो,
1: र घाँसहरू बेसी छ भने अझै गाईहरू बढाउनुहोस् हो, कुरलीहरू हुन्छ त, बाछीहरू जन्मेको हुन्छ, त्यो बाछीहरू नि फेरि माउ भइहाल्छ है, त्यसो गरेर भयो नि त, गाई बढाउँदै जाँदा भयो है। दुध त त्यहाँ,
0: दुध त हाम्रोमा त डायरी त हाम्रोमा त्यही नै चल्छ, सात माइल डायरी भनेपछि सबैले चिन्नुहुन्छ, चिन्छ है, त्यहाँ एकदम दुधको चाहिँ सबभन्दा हेड फर्स्ट हो,
1: रेट राम्रो,
0: एकदम रेट पनि राम्रो, दुध पनि तपाईँको ठुलो केनको चाहिँ बाह्र केन तेह्र केनसम्म हुन्छ, ठुलो गाडी नै कुद्छ त्यहाँबाट,
1: ठुलो गाडी हजुर। होइन, तपाईँको कति हुन्छ बिक्री दुध, कति लिटर दिनमा कति पठाउनु, बिहान कति लानुहुन्छ?
0: बिहान हामी अहिले अब सिजनमै अब निकै अब धुना भएको टाइममा, दुध आउने टाइममा चाहिँ
1: त्यही
0: 30 लिटर 40 लिटर लान्छु है, त अहिले कम्तीमा चाहिँ तपाईँको त्यही 10 लिटर 20 लिटर
1: 10-20 लिटर घिउ छुर्पीहरू बनाउनुहुन्न?
0: अब डायरी लागेपछि घिउ छुर्पी त कुरै आएन,
1: सिधै पैसा पाइहाल्छ, उहाँ त 8 रुपियाँ पनि पाउँछ नि त फाल्टु होइन?
0: हजुर, 8 रुपियाँ पनि पाउँछ,
1: 1 लिटरको 8 रुपियाँ फाल्टु पाउँछ। अब तपाईँसँग यसरी भेटघाट भयो है, र धेरै धेरै धन्यवाद है, अब यसरी आउनुभयो यति टाढादेखि, अब यो आकाशवाणी गान्तोकको स्टुडियोमा है, हाम्रो गाउँको श्रोताहरूले पनि अब तपाईँको आवाजलाई सुन्नुभयो, तपाईँको कुरालाई सुन्नुभयो हो, साप्रे नागी उहाँबाट आउनुभयो, र तपाईँलाई धेरै धेरै धन्यवाद। हवस्
0: हवस् धन्यवाद।

यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोकको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस अनि वर्षा 10.3 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार गान्तोक लगायत वरपरका क्षेत्रमा आकाश प्राय बादलले ढाकिरहनका साथै केही स्थानहरूमा वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दर हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी पूरा भयो।

0: श्रोता सुन्नुहोस्, हाम्रो आज राति 10 बजेर 30 मिनटसम्म प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। अहिले 6:40, 45 अनि 50 मिनटमा प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुन्नुहुनेछ अंग्रेजी वार्ता अन्तर्गत चाइल्डहुड इज अबाउट लर्निङ नट अर्निङ विषयमा वार्ताकार याङ्किला लामाबाट वार्ता। 7:05 हामी उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत लिएर। 7:10 देखि 7:45 मिडियम वेभमा आकाशवाणीको दिल्ली केन्द्रबाट श्रोताहरूले सुन्नुहुनेछ सरकारको 12 वर्ष कार्यकालमाथि एक विशेष कार्यक्रम। 7:25 सुनाउनेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 सुन्नुहुनेछ कार्यक्रम युवावाणी। 8:05 सुनाउनेछौ हरिहरणको आवाजमा गजल। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत प्रस्तुत गर्नेछौ पण्डित हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। 9:30 सुन्नुहुनेछ करेन्ट अफेयर्स। अनि 10 बजेदेखि रात्रि 10:30 यहाँहरूलाई सुनाउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय यसबेला बेलुकीको 6:40 हुनै लागेको छ र अबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले तुरुक बालगृह बुमटारमा रहेको जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्यूट फर ह्याण्डीक्याप्ड र नाम्ची जिल्लामा रहेको माइल्याङ बालगृहको भ्रमण गरे। डाक्टर सुब्बाले हेरचाहकर्ताहरूको प्रयासको प्रशंसा गर्दै बाल बालिकाहरूलाई उनीहरूको शिक्षा र आकांक्षाहरू पूरा गर्न प्रोत्साहित गरे। सांसद स्थानीय क्षेत्र विकास योजना मार्फत डाक्टर सुब्बाले संस्थाहरूमा सुविधाहरूमा सुधार गर्न कम्प्यूटर, जलशोधक, रेफ्रिजरेटर, इण्डक्शन कुकटप, यूपीएस युनिट र इन्भर्टरहरू लगायतका आवश्यक वस्तुहरू प्रदान गरे। क्षेत्रको समृद्ध आध्यात्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने दिशातर्फ एक महत्वपूर्ण कदमको रूपमा 31 लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत आज नागा साङडोलिङ गुम्पाको निर्माणका लागि भव्य शिलान्यास समारोह आयोजना गरियो। कार्यक्रममा समाज कल्याण विभाग मन्त्री र 31 लाचेन निर्वाचन क्षेत्र विधायक समदुप लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। भेलालाई सम्बोधन गर्दै मन्त्रीले आध्यात्मिक शिक्षा, साम्प्रदायिक सद्भाव र पुरातन परम्पराहरूको निरन्तरताको केन्द्रको रूपमा सेवा गर्ने धार्मिक तथा सांस्कृतिक संस्थाहरूको संरक्षणको महत्वमाथि जोड़ दिनुभयो। वहाँले परियोजना शुरू गर्न स्थानीय समुदाय र गुम्पा निर्माण समितिको सामूहिक प्रयास र समर्पणको प्रशंसा गर्नुभयो। बाल श्रम विरूद्धको विश्व दिवसको अवसरमा जिल्ला बाल संरक्षण एकाई गान्तोकले अन्य सरोकारवालाहरूसँग मिलेर गान्तोक जिल्ला वरपरका विभिन्न होटल, भोजनालय, पसल र ग्यारेजहरूमा संयुक्त निरीक्षण अभियान आयोजना गर्यो। यसको उद्देश्य बाल श्रम पहिचान गरी रोकथाम गर्नु र बाल श्रम निषेध गर्ने कानूनी प्रावधानको बारेमा रोजगारदाता र आम जनतामा चेतना जगाउनु थियो। अभियानको क्रममा विभिन्न प्रतिष्ठानहरूको निरीक्षण गरियो र टोलीले प्रत्येक बाल बालिकालाई शिक्षा, संरक्षण र शोषणमुक्त सुरक्षित बाल्यकालको अधिकार भएको कुरामा जोड़ दियो। पाक्योङ राइजिङ स्टार ताइक्वान्डो डोजाङ र साई गुरूकुल अकाडेमीले हालै पालजोर स्टेडियम गान्तोकमा आयोजित पहिलो सिक्किम ओपन इन्टरनेशनल ताइक्वान्डो च्याम्पियनशीप 2026मा समग्रमा 38 पदक हासिल गरेको छ। आज तादोङको समिति हल आईसीएआर कम्प्लेक्समा एग्री स्ट्याग अन्तर्गत किसान रजिस्ट्री मोबाइल एप्लिकेशन सम्बन्धी एक व्यावहारिक तालिम कार्यक्रम सम्पन्न भयो। सिक्किम सरकारको कृषि विभागद्वारा आयोजित यस उद्घाटन सत्रमा सिक्किम सरकारको कृषि तथा बागवानी विभागका आयुक्त र सचिव जिग्मी दोर्जी भुटिया र सिक्किम सरकारको कृषि विभागका सचिव एस अनबालगन उपस्थित थिए। प्रशिक्षण कार्यक्रमको उद्देश्य प्रयोगकर्ता दर्ता, डेटा संकलन, भूमि अभिलेख प्रमाणीकरण, क्षेत्र प्रमाणीकरण प्रक्रियाहरू र कार्यान्वयन जिम्मेवारीहरू समेट्ने एग्री स्ट्याक अन्तर्गत किसान रजिस्ट्री मोबाइल एप्लिकेशन सम्बन्धी व्यवहारिक तालिम प्रदान गर्नु थियो। 12 मे 2025 को पहिरोबाट प्रभावित 66/11 केबी सिचे नियन्त्रण कक्षमा नयाँ 11 केबी वीसीबी प्यानल सञ्चालनका लागि भोलि बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म 6 घण्टा बिजुली आपूर्ति बन्द रहने भएको छ। धेरजसो पुनर्स्थापना र जडान कार्य सम्पन्न भइसकेको छ र केबल ट्यापिङ र सञ्चालन सम्बन्धी अन्तिम चरण मात्र बाँकी छ। प्रभावित क्षेत्रहरू हुन् राङका 0, सिचे सहकारी, बरपीपल, सिचे स्कूल,

0: हिडनल्याण्ड एरिया थापागोलाई सिचे फरेस्ट चेकपोस्ट सिचे नियन्त्रण कक्ष सिचे पावर क्वार्टर जीआरईएफ क्याम्प वरपर सेते लामा क्षेत्र एसटीएनएम अस्पताल सोचेगाङ र आसपासका क्षेत्रहरू सिक्किम राज्य र गेजिङ जिल्लाका लागि गर्वको क्षणमा गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईले भारत सरकारको पञ्चायती राज मन्त्रालयद्वारा स्थापित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कारको गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत विषयवस्तु अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो पुरस्कार प्राप्त गरेको छ। गरीबी निवारण उन्नत जीविकोपार्जन र दिगो ग्रामीण विकासमा उत्कृष्ट प्रदर्शन र नवीन पहलहरूको मान्यतामा गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित पुरस्कार प्रदान गरियो। प्रादेशिक समाचार पूरा भयो।
1: रेन्जोङसा लोकसभा अङ्दु डाक्टर इन्द्रहाङ सुब्बानन तुरुकका निम्बु अङ्कप बाम्थ बुमटारका निम्बु जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्युट फर ह्याण्डिक्याप उन नाम्ची ल्याङदेका निम्बु तुयुमुसङ सतुनका मयेल ल्याङ अङ्कप बाम्थपङ सा कोर्क्यप माथुङ निमा ओ कोर्क्यप सतुसतका डाक्टर सुब्बानन गुन योग माथबुसङ सतु छि मातलुङ अङ्कप सङ रेमला तुदो साक्चिङ साक्पर आजोङ मातलुङ डके गाद्वारिङला सुङथुङ निमा ओ संसद स्थानीय क्षेत्र विकास योजना नाङसिन डाक्टर सुब्बानन आछोकपङरेम गन सरिमलत सतनका कम्प्युटर रेफ्रिजरेटर वाटर प्युरिफायर इन्डक्सन यूपीएस थ उन इन्भर्टर उन कुमदुङ गाथखोबु थाम्बलङ पङलारी थोङ निमाओ ल्याङदेका संघ्य उन लुङतेन दुङ्गित रेम लुङ्गियन थोमगात सिबु साक्चिम साक्पर सदेव नागा साङड्रोलिङ गम्बु जुक्स्यङ जेङलत सा थुपिएका सुरङ लाचेन मङ्गन दम्थनन गिकुङगम थुपिएका मिछङ रिमतङ बङछि सा कथाक उन लाचेन मङ्गन दम्थ सा एमएलए सामडुप लेप्चा गुल नुङसा ल्युका च्याउङगम अछोक रेम सुमसु फुलुङ कृथाक नुन संघ्य सा यमतन मिमोङ बेगका कातलत उन लुङतेन दुङ्गित दिस्युम पङरेम गियनन्थोस्यङ सतनका संघ्य थपङ उनगातबु सुङुङगम उलोमदो रेन नुन ल्याङमु अङदुसङ उन गम्बु जुगबु अछोक रेमला पिडिक रेम बुसोस्यङका गेखथुपथुबुका तुछि फुथुङ निमओ अङ्कप लयोक गियतङसा सिगदम सुङलोथ सिगनिम्सा चुमछोतका ल्याङदे अङ्कप गेलोथ अछोक याङने डिस्ट्रिक्ट चाइल्ड प्रोटेक्सन युनिट गङतोकन युमेन अछोक पङदेव छलुङ गङतोकसा होटेल्स छोङलीपङ उन कुमदुङ तुङबो जुगल्याङ ल्याङपङका आद्युल अछोत थुपेका जेङथुङ निमाउ आद्युल आङक थुपे आरेसा नङदुङतने अङ्कप सङरेम लयोकका लुङथाप मुकनसङ गुम उन उलोमदो मिछक मिमङ सङरेमला अङ्कप लयोक सिम सतुनका साक्यमलथ बिसङ्गो थुमौ पाक्योङ राइजिङ स्टार टेकवन्डो डोजाङ उन साई गुरुकुल एकाडेमी नुन आलोबादो पाल्जर स्टेडियम गङतोकका लुङलेम थोबु नाहानमु रेन्जोङ आयोङ मिमङ पङबेग टेकवन्डो लेमेलोथ तुनसक नेत सन्याथेप त्रकका उम्ला बतनुन सामथेप कक छिलपङ्गे थुङ निमाओ सुरङ तादोङसा समिति हल आईसीएआर कम्प्लेक्सका एग्री स्ट्याक नाङसिन न्ययोग मातबु ब्र्याङ थो थाप्लोथ याङने फार्मर्स रेजिस्ट्री एफआर मोबाइल एप्लिकेसन सा तनका अमोबु लाब्जोङलोथ थुपेकात यगवुङगुम थुपे आरे रेम रेन्जोङ जुङसा न्ययोग बङछि नुन लुङयुक थुबु गोथोमओ उन थुपे आरेसा जेंलत्सा थुपे जुंसा न्ययुक उन कुंकुप चकलत बंछीसा गेदोंबु उन गर्नोंग जिकमी दोजी बुटिया उन न्ययुक बंछीसा गर्नोंग एस आंबा लागन नुनला चथुबु निमओ लाबजोंग थुपे आरेसा आमोबुतने न्ययुक मतबु संगरेम अलजेंग थुबु मोबाइल एप्लीकेशन रेम विकयमलत लुंगमा छंगु थुमो सरेका हुयु नंतु दोसा ब्रयांग थो थाबलत चुयम तोंग पोंसा ग्युमलोथ न्योत सा चुथो स्यंग सिंग पोंसा दोंग फ्लीलोथ माच यस्यंग उन तुदोसा गेन रेमला थ्याक यस्यंग गोथोमो नमचम लवोसा छ कति नेथाप तुन्थक नेछा नेथे फुङु सा रुतमन लक्थो बो 6611 केवी मसिन सा छपका सिचे कन्ट्रोल रूम सा का अल 11 केवी बीसीबी पैनल

0: विकसित होने का दंभ भरते हैं, अभिमान करते हैं, वो जब अपने आप को पशु से डिस्टिंक्ट करने के लिए, अलग दिखाने के लिए या अपनी लज्जा छुपाने के लिए प्रयासरत थे, जब वो पेड़ की छाल या जानवर की खाल लपेट रहे थे, तब हमारे यहाँ जो है वो भरत मुनि नाट्य शास्त्र लिख रहे थे। और उस नाट्य शास्त्र में वो मंच सज्जा कैसे हो, फेस एक्सप्रेशन कैसे हो, रस की अभिव्यक्ति कैसे हो, व्यक्ति की आंखों का और भावों की अभिव्यक्ति का सामंजस्य क्या है, हाथ की उंगलियों का लस्य क्या है, बॉडी का जेस्चर्स क्या होते हैं, किस तरह के ड्रेस होती है, क्या कलर कॉम्बिनेशन होता है, इन सब के ऊपर वो लिखित में शोध करके अपने ग्रंथ लिख रहे थे। हमारा भारत कितना समृद्ध था, ये जब हमारी नई पीढ़ी जानेगी तब वो भारत के प्रति गर्व की अनुभूति करेगी। और जिस देश और समाज के लोग अपने राष्ट्र पर
1: प्रतिनिधि सभा केन्द्रीय शिक्षा मंत्री धर्मेन्द्र प्रधानले अन्तर्क्रिया गर्नुभयो। अन्तर्क्रिया गर्दै श्री प्रधानले युवा संगमले युवाहरूलाई पाठ्यपुस्तक र कक्षा कोठा भन्दा बाहिर भारतको अनुभव गर्न अनि देशको सांस्कृतिक विविधता, विकास पहलहरू तथा राष्ट्रिय प्राथमिकताहरूको गहिरो बुझाई प्राप्त गर्न सक्षम बनाउँछ भन्नुभयो। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारतीय सुटर तथा एसियाली खेलकुदका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उहाँ 49 वर्षका हुनुहुन्थ्यो। भारतीय राष्ट्र राइफल संघका अध्यक्ष कर्ण केश नारायण सिंह देवका अनुसार राणाको हिजो राति दिल्लीको एउटा अस्पतालमा देहावसान हुनुभयो। राणाले भारतीय पिस्तोल निशानेबाजहरूको प्रशिक्षकका रूपमा काम गर्नुभएको थियो। 2024 प्यारिसमा सम्पन्न ओलम्पिकमा भारतलाई दुईवटा काँस्य पदक जिताउनमा उहाँको योगदान उल्लेख मानिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले पनि सुटर राणाको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्र विक्रेताहरूबाट मोटर इन्धन र हाई स्पीड डिजेल किन्न निषेध गरेको छ। उनीहरूलाई घरेलु पेट्रोल पम्पहरूबाट आफ्नो आवश्यकता पूरा गर्न सल्लाह दिएको छ। पश्चिम एसियामा द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध आइरहेका बेला स्थानीय इन्धन अभाव हुन नदिने यो निर्णय गरिएको हो। यी प्रतिबन्धहरू 90 दिनसम्म लागू रहनेछन्। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जूनमा हुने एनईटी यूजी पूर्ण परीक्षाका लागि परीक्षाको अवधि 15 मिनट बढ़ाएर कुल समय 195 मिनट पुर्याएको छ। नयाँ समय दिउँसो 2 बजेदेखि 5:15 हुनेछ। एजेन्सीले एनईटी यूजी परीक्षा निष्पक्ष, सुरक्षित र उम्मेद्वारहरूको आवश्यकता अनुसार सञ्चालन भएको सुनिश्चित गर्न एनटीए प्रतिबद्ध रहेको बताएको छ। भारतको एआई मिशनले आज वारियर नामक भिडियो मोडेल शुरू गरेको छ। यसले कम लागतमा सान्दर्भिक अत्याधुनिक भिडियोहरू सृजना गर्न सक्षम बनाउनेछ। नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णले भन्नुभयो, भारतको एआई मिशन अन्तर्गत समर्थित मोडलहरूमध्ये यसको शुरूआत देशको एआई यात्रामा महत्वपूर्ण छ। उहाँले वारियरले अनुसन्धानमा आधारित क्षमता निर्माणको प्रतिनिधित्व गर्दछ भन्नुभयो। मन्त्रालय अनुसार वारियरको प्रविधिले भिडियोको निर्माणको 50 चरणलाई 4 घटाउँछ। यो मोडेल धेरै अग्रणी विश्वव्यापी भिडियो मोडेलहरूभन्दा 10 गुणा सस्तो छ। पश्चिम एसियामा द्वन्द्व रोक्ने कूटनैतिक प्रयासहरूले अझै समाधान निकाल्न सकेका छैनन्। इरानले अमेरिकासँग प्रस्तावित सम्झौताको बारेमा कुनै निर्णय गरेको छैन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमा वार्ताले चाँडै नै सफलता हासिल गर्न सक्छ भन्नुभयो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भन्नुभयो, अन्तिम सम्झौताका बारेमा कुरा गर्नु हतार हुन सक्ने, यद्यपि वार्ताको अधिकांश मस्यौदा पूरा भइसकेको छ। अमेरिकी सेनाले दामास्कको जलडमरू नजिकै 2 इरानी ड्रोनहरू रोकेको छ। यसैबीच लेबनानमा सीमापार झडप र सुरक्षा अपरेशनहरू जारी छन्। इजरायलले धेरै मोर्चाहरूमा सैन्य दबाव कायम राखेको छ। समुद्री सुरक्षा चिन्ताहरू पनि कायमै छन्। अन्त्यमा समाचार फेरि एकपल्ट। बाह्र वर्षमा सरकारले महिला नेतृत्वको विकासलाई प्रवर्धन गर्न काम गरेको प्रधानमन्त्री मोदीको मन्तव्य। राष्ट्रपति द्रौपदी मुर्मू दुई दिने भ्रमणमा देहरादून प्रस्थान। केन्द्र सरकारद्वारा कच्चा तेल र प्राकृतिक ग्यासको अन्वेषण एवं उत्पादनका लागि असम अनि नागाल्याण्डका सरकारहरूसँग ऐतिहासिक त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर। गृहमन्त्री अमित शाहको अध्यक्षतामा श्री अमरनाथ यात्राको समीक्षात्मक बैठक सम्पन्न। अनि भारतीय सुटर तथा एसियाली खेलकुदका स्वर्ण पदक विजेता जसपाल राणाको निधन। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता प्रस्तुत छ युवावाणी कार्यक्रम।

0: घर खर्च के पैसे दो हस्बैंड जी,
1: ये राशन
2: भएको भन्ने पनि छ, यसले बचाउने अब को लागि कतिजना लागि परिरहेका छन् र हामीले आशा गरेको छौँ अब तपाईँहरूले विशेष लोकगीत पनि गाउँदै हुनुहुन्छ सृष्टि ब्यान्डमा र यसको लागि पनि केही काम गर्दै हुनुहुन्छ।
3: हजुर, हामी विशेष गरेर लोकलाई हामीले ध्यान दिँदैछौँ किनभने यसलाई दुई तरिकाले प्रस्तुत गर्न सकिन्छ। एउटा फ्युजन तरिकाले हामीले गिटार किबोर्ड चलाएर लोक गीतहरू प्रस्तुत गर्न सक्छौँ, एउटा टिपिकल प्रकारले हामीले मादल ठेट तरिकाले गर्न सक्छौँ र हामीले दुवै तरिकाले चाहिँ यसलाई प्रस्तुत गर्ने जमर्को गरेका छौँ। हेरौँ अब सफलता कतिको हासिल हुन्छ हामीलाई।

0: हजुर श्रोता, तपाईँ यस क्षण सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट युवावाणी कार्यक्रम अन्तर्गत सृष्टि ब्यान्डका कलाकारहरूलाई, र यति मिठो एउटा टप्पा सुन्नुभयो अहिले तपाईँहरूले, र एउटा प्रश्न राख्न चाहन्छु यहाँ हाम्रा विशेष भनौँ लिड गायक गणेश ढुङ्गेलज्यूलाई। र पहिले गाउँतिर अब क्लबहरू हुन्थे है, उनीहरूले विभिन्न कार्यक्रमहरू गर्थे गाउँतिर, म्युजिकमा विशेष हामीले देखेका छौँ, र उनै कलाकारहरूलाई चाहिँ हामीले विशेष यो युवावाणी कार्यक्रममा मौका दिने गर्थ्यौँ र मिठा मिठा प्रस्तुतिहरू दिन्थ्यौँ, तर हिजोआज हराएर गएका छन्, किन जस्तो लाग्छ तपाईँ?
1: हजुर, हामी एउटा व्यक्ति म पनि हुँ त्यसमा है, पहिला धेरै युवावाणी गरियो कार्यक्रम, पछाडि गएर किन हो आफै आफ क्लब संस्थाहरू पछाडि बसे रेडियोमा आउनै छोडे होइन, किन दूरी बढ्यो रेडियो र यो युवावाणी कार्यक्रम र युवाहरू माझमा, यो चाहिँ बुझ्न गाह्रै छ अब।
0: हजुर, तर हामी अब हरेक युवाहरू, जति पनि युवाहरूले विशेष गरी सिक्किम अधि राज्यभरि छन्, उहाँहरू गाउनुहुन्छ होइन, गाउनु मात्र होइन अन्य कुरामा पनि उहाँहरू कौशल अब विकसित हुनुहुन्छ भने उहाँहरूले के लागि यो कार्यक्रम हो र यसमा भाग लिन सक्नुहुन्छ। विशेष अब संगीतकै क्षेत्रमा लागि परेका युवाहरूले पनि आफ्नो प्रस्तुतिहरू यो कार्यक्रममा दिन सक्छन् र हामी उहाँहरूलाई स्वागत जनाउँछौँ। र अर्को प्रस्तुति अब के दिनुहुन्छ हामीलाई?
1: अब हामी एउटा लोकधुन, जो एउटा पुरानो गीतबाट लिएका छौँ, बाँसुरीमा लोकधुन, हामी यो पनि एउटा नयाँ चिज हो हाम्रो लागि र हाम्रो यो प्रयासमा एउटा कोसिस गरेका छौँ एउटा लोकधुन।

0: हजुर, तिरिरी मुरली बजे एउटा मिठो धुन हामीलाई सुनाउनु भयो र आज हामी माझ हुनुहुन्छ सृष्टि ब्यान्डका कलाकारहरू। अब हामीलाई अघिल्लो चरणमा कुन प्रस्तुत दिनुहुने त?
1: अब हामी एउटा पप बेस्ड आधुनिक गीत प्रस्तुत गर्दैछौँ। यो गीत संगीतमा आफैले गरेको अनि शब्द चाहिँ प्रद्युम्न श्रेष्ठ, जो सिक्किमका एक प्रसिद्ध साहित्यकार पनि हुनुहुन्छ, उहाँले लेख्नु भएको गीत मैले संगीत गरेको छु र यसलाई चाहिँ एउटा नयाँ तरिकाले जुन अहिलेका युवा पिढी छन् उहाँहरूलाई मनपर्ने प्रकारले मैले कम्पोज गरेको छु। सुन्नुहोस्।

0: हजुर, र मिठो प्रस्तुति थियो तिम्रो मुस्कान छरिदेऊ मलाई, तिम्रो माया फेरिदेऊ मलाई। र यति मिठो प्रस्तुतिसित यहाँ हुनुहुन्थ्यो श्री श्री ब्यान्डका गणेश ढुङ्गेल।
1: श्रोता, सृष्टि ब्यान्डको यस्तै मिठा मिठा प्रस्तुतिहरू सुन्न अझ बाँकी नै छ, तर आजलाई भने हाम्रो समय सकिएको छ र अब यसैको रहल औ अन्तिम भाग हामी लिएर आउनेछौ। आउँदो मंगलबार 2 तारीक अगस्त यसै समय यसै फ्रिक्वेन्सीमा लौता आजलाई भने विदा चाहन्छौ। नमस्ते, शुभरात्री।

0: श्रोता यतिन्जेल प्रस्तुत थियो युवावाणी कार्यक्रम।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले समय रात्रिको 8:04 भइसकेको छ र अब आउनुहोस् 8:30 मनोरञ्जन गरौं एकै कलाकार हरिहरनको आवाजमा केही गजल सुनेर। त आउनुहोस् हरिहरनकै आवाजमा यो प्रथम प्रस्तुति सुनौं।

0: श्रोता तिन्जेल प्रस्तुत थियो एकै कलाकार हरिहरनको आवाजमा गजल।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: कसैले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन।

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता आउनुहोस् अब आजको सभाको अन्त अर्थात 10:30 बजेसम्म मनोरञ्जन गरौं विभिन्न हिन्दी फिल्मी गीतहरू सुनेर। त आजको यस क्रमको प्रथममा रहेको छ बागी फिल्मको गीत अमित कुमार अनि अनुराधा पौडवालको आवाजमा।

श्रोताहरूले अहिले सुनिरहनु भएको छ विभिन्न हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। त आउनुहोस् अब अघिल्लो गीत सुनौ, राम लखन फिल्मबाट अनुराधा पौडवाल अनि मनहर उदासको आवाजमा।

श्रोता समय यस बेला रात्रिको 10:30 भइसकेको छ। हवस् त, यिनै प्रस्तुतिसँगै हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम यहीँ समाप्त गर्ने अनुमति चाहन्छौँ। भोलि बिहानी अधिवेशन लिएर यहाँ समक्ष पुनः उपस्थित हुनेछौँ। तबसम्मलाई सम्पूर्ण युनिटलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।